0: सन्तुष्ट पारेका छन्।
1: राष्ट्रिय सभामा नौ मन्त्रीको जवाफ, बजेट अनुसार काम गर्ने प्रतिबद्धता शीर्षकमा गोर्खापत्र खबर लेख्छ। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकमाथि नौवटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको नेपाल सरकारका मन्त्रीहरूले जवाफ दिनुभएको छ। संघीय संसद सचिवालयका अनुसार बाँकी रहेका मन्त्रालय तथा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत विनियोजित विभिन्न शीर्षकमाथिको जवाफ सम्बन्धित मन्त्रीहरूले मंगलबार दिनुहुनेछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको भनाई छ, आगामी वर्ष सरकारले कुन कुन कानूनको मस्यौदामा काम गर्दैछ छिट्टै सांसदलाई जानकारी गराउनेछौ। महावीर पुन भन्नुहुन्छ, युवा तथा वैज्ञानिकलाई देशमै रोक्न मन्त्रालयले प्रयास गरिरहेको र देशमै केही गर्न हुटहुटी रहन जरूरी छ। यसै गरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको भनाई, आगामी आर्थिक वर्षभित्र नेपाललाई सड़क बालबालिका मुक्त देश बनाउने सरकारको लक्ष्य छ। प्रतिभा रावल भन्नुहुन्छ, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गरिनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको भनाइ छ, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका रूपमा राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाइ छ, आर्थिक अवस्था सुधार हुँदै जाँदा शिक्षा क्षेत्रको बजेट समेत वृद्धि गर्ने सरकारको नीति छ। यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल भन्नुहुन्छ, 7000 मिटर माथिको हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको भनाई छ, सरकारले 2083 देखिको दशकलाई रोजगार प्रवर्धन दशकका रूपमा घोषणा गरेर आवश्यक अग्रसरता लिएको छ। राष्ट्रिय सभामा नौ मन्त्रीको जवाफ, बजेट अनुसार काम गर्ने प्रतिबद्धता गोर्खापत्रमा छापिएको खबर हो यो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले नगरकोट र भक्तपुरको बोडीमा बसेका 45 सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट सारी काठमाडौँका विभिन्न ठाउँमा पठाएको छ। सोमबारदेखि नै ती दुई होल्डिङ सेन्टर खाली गरिएको छ। पूर्वाधार विकास मन्त्रालय मार्फतको अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका कर्मचारीले सोमबार सरकारी गाडीमा चढाएर नगरकोट र बोडीमा बस्दै आएका सुकुम्बासीलाई कोटेश्वर लगायत उनीहरूले भनेकै ठाउँमा छाडेका थिए।
2: नेपाली कंग्रेसले पार्टीको 15 केन्द्रीय महाधिवेशन प्रविधिको उच्चतम प्रयोग गर्ने भएको छ। नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई प्रविधियुक्त तथा कागजविहीन बनाउने र विद्युतीय मतदान मेसिन प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो। यता कंग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि साउन 3 गतेसम्म थप गरिएको छ। महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलका अनुसार वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको र अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्य जारी रहेकाले समय थप गरिएको हो।
1: प्रदेशसभामा लामो समयसम्म छलफल सुरु हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सभामा टेबल हुँदैछ। असार 23 गति बिहान 11 बजे बोलाइएको प्रदेशसभा बैठकमा बजेटसहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
2: नेपाल सरकारले एसियाली विकास एडीबी ब्याङ्कसँग झण्डै 16,50,00,000 अमेरिकी डलर करिब 25 अर्ब रूपियाँ सहुलियत ऋण लिने भएको छ। एडीबी अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणका क्रममा नेपाल र एडीबी बीच उक्त सहुलियत पूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव खटाउन कडा निर्देशन दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसाय महासंघ, चामल दाल तेल व्यवसाय महासंघका अध्यक्ष एवं प्रतिनिधिसँग सोमबार भएको छलफलमा मन्त्री यादवले मूल्य घटाउन निर्देशन दिनुभएको हो।
2: भारतले सेफगार्ड ड्युटी संरक्षणात्मक भन्सार महसुल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टील निर्यातमा गिरावट आएको छ। यसले निर्यात आमदानीमा कमी, सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढाएको छ।
1: लामो समयदेखि सुस्त बनेको घर जग्गा बजारमा पुनः चलायमान हुने संकेत देखिएको छ। ब्याजदरमा आएको कमी, बैंकिङ प्रणालीमा बढ्दो तरलता र लगानीकर्ताको विश्वास फर्किन थालेसँगै चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्म घर जग्गा कारोबार उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।
2: पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीडभाड छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सड़कको आउजाउ नै रोकिने गरेको तथा तीव्र गतिमा सवारी हुइक्याउने गर्दा दुर्घटनाको जोखिम बढेपछि प्रहरीले भारतीय पर्यटक सवारीका लागि सचेतनामूलक कार्यक्रम थालेको छ।
1: लामो समयदेखि मुआब्जा सम्बन्धी विवादका कारण प्रभावित जयनगर बर्दिवास रेलमार्गको बाँकी 18 किलोमिटर खण्डको निर्माण कार्यले पुनः गति लिएको छ। विवाद समाधान भइसँगै निर्माण कम्पनीले धनुषा र महोत्तरी क्षेत्रमा रेलको ट्र्याक बिछ्याउने काम तीव्र बनाएको हो।
2: अब शेयर बजार मापक नेप्से परिसूचक लगातार दोस्रो कारोबार दिन घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक 26.29 अङ्कले घटेर 2627.11 अङ्कमा झरेको छ।

मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। विश्वको सबैभन्दा प्रदूषित शहर नयाँ दिल्लीले वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारी साधन इभीलाई व्यापक प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा ल्याएको छ। जुलाई एकदेखि लागू भएको महत्वाकांक्षी दिल्ली विद्युतीय सवारी नीति 2026 अन्तर्गत आर्थिक प्रोत्साहन, कर छुट, चार्जिङ पूर्वाधारको तीव्र विस्तार, ब्याट्री स्वापिङ सेवा लगायत सम्पूर्ण इभी इकोसिस्टम निर्माणमा जोड दिइएको छ।
2: अब खेल खबर। त्यस्तै विश्वकप फुटबलमा पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। यो सँगै रोनाल्डोको विश्वकप यात्रा पनि सकिएको छ। फिफा विश्वकप 2026 अन्तर्गत राउन्ड अफ 16मा नर्वेसँग पराजित हुँदै ब्राजिल पनि प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। आइतबार न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्राजिल 2-1 पराजित भएपछि 34 वर्षीय नेमारले राष्ट्रिय टोलीका लागि आफ्नो करियर सकिएको बताएका छन्।
1: अब विचार विश्लेषणको पालो। व्यक्तिगत आयकर सुधारको समीक्षा शीर्षकमा रूपक खड्काको विचार कान्तिपुर दैनिकमा छापिएको छ। यस वर्ष सुरु गरिएको व्यक्तिगत आयकर सुधारका प्रस्तावहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै थप सुधारको प्रक्रिया सुरु गरिनुपर्छ। त्यस सन्दर्भमा सामाजिक सुरक्षा करका नामले लागू गरिएको मिनी आयकरको समीक्षा गरिनुपर्छ। दर्जनौ दरले लगाइएको स्रोतमा करकटी व्यवस्था प्रशासनिक हिसाबले जटिल तथा आर्थिक दृष्टिकोणले असक्षम भएकाले त्यसलाई सरलीकरण गरिनुपर्दछ। प्रशासनिक हिसाबले करको दायरा विस्तार गरी सबै क्षेत्रमा कर समान हिसाबले कार्यान्वयन सहित क्षतिज समानता कायमको प्रयास गरिनुपर्दछ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: FM 101.9.
1: हेलो हाय ओ साथी तिमी कता हिडेको
2: हाय म आज गयाको ड्रेस सबिनेको
1: किन के पाइन्छ र त्यहाँ
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
4: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
5: हेलो
6: हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
8: अहिले बिहानको 6 बज्यो

0: सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशी भरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com cinको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 23 गते मंगलबार, जुलाई 7 तारिक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट। गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति।
1: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ्दै काङ्ग्रेसभित्र आन्तरिक किचलो। रासपाभित्र भागभण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा, निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने।
0: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार, सात क्षेत्र भने ऋणात्मक। वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
1: कङ्गोमा इबोला महामारी तीव्र बन्दै रक्षा तत्काल रक्षा बजेट बढाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन। ग्रीष्मा डरेलोसँगै विषाक्त धुवाको खतरा बढेपछि घरभित्रै बस्न चेतावनी।
0: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित। विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने। एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाडी घोषित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा, गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदैको प्रसंग।
1: नागरिकता, लालपूर्जा र सीमा सुरक्षा सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरेका नवलपरासीको सुस्ता क्षेत्रका स्थानीयको माग सरकारले सम्बोधन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रिया अघि बढाउने र सुस्ता सुरक्षालाई थप मजबुत, सीमा सुरक्षालाई थप मजबुत बनाउने तयारी गरेको हो। हिजो प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी सहभागी थिए। बैठकमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने, आवश्यकता अनुसार थप गस्ती बढाउने तथा नागरिकता वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। प्रशासनले सुस्तामा कति घरधुरी छन् र नागरिकता विहीन व्यक्तिको संख्या कति छ भन्ने किङ विवरण संकलन गर्न गाउँपालिकालाई पत्रचार समेत गरिसकेको छ। यसका लागि वडा कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली गठन गरिएको छ। आन्दोलनका संयोजक बाबु खाँका अनुसार नागरिकता विहीन व्यक्तिको विवरण संकलन गर्ने काम असार 26 गते भित्र सुरु हुनेछ। त्यसपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता वितरणको काम अघि बढाइने तयारी गरिएको छ। सीमा अतिक्रमण रोक्न वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपूर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै 50 भन्दा बढी सुस्तावासी केही दिन अघि काठमाडौँमा धरना र प्रदर्शनमा उत्रिएका थिए।
0: चालु आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासमा देशभर घर जग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार यस अवधिमा 1,83,90,00,00,000 रुपियाँ बराबरको घर जग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब दोब्बर हो। राष्ट्र ब्याङ्कका अनुसार तेस्रो त्रैमासमा घर जग्गा कारोबारको संख्या 6.42% बढेको छ। लिखित पारित कारोबार 0.62% र राजीनामा कारोबार 12.17% बढेको छ। यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि 1.60% बढेको छ। घर जग्गा कारोबारबाट संकलित राजस्व 23.72% र पुँजीगत लाभ कर 31.42% बढेको छ। यसै गरी घर जग्गा क्षेत्रमा प्रभाव भएको बैङ्क कर्जा पनि 5.55% बढेको राष्ट्र ब्याङ्कले जनाएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा राजीनामा कारोबार सबैभन्दा धेरै 33.01% बढेको छ भने मध्य प्रदेशमा सबैभन्दा कम 4.79% घटेको छ।
1: काभ्रे प्लान्चोकको महाभारत गाउँपालिकामा उत्पादित कफी देशभरमा दोस्रो र तेस्रो भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कफी कपिङ च्याम्पियनसिपमा महाभारत गाउँपालिकामा उत्पादित कफी दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले शनिबार भएको कफी कपिङ च्याम्पियनमा महाभारत गाउँपालिका पाँचमा रहेको महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेड दोस्रो र गाउँपालिका चार स्थित महादेव टार गोदा कृषि फार्ममा उत्पादित कफीले तेस्रो स्थान हासिल गर्न सफल भएको बताउनु भएको छ। साना किसान कृषि सहकारीले 86 र गोदा कृषि फार्ममा उत्पादित कफीले 84.75 अङ्क प्राप्त गर्न सफल भएका थिए। उहाँले नेपालका विभिन्न जिल्लामा तथा स्थानीय तहबाट प्राप्त 32 कफीको ग्रिन बिन्सको नमुना परीक्षण ग्रेडिङ तथा स्कोरिङमा समेत गाउँपालिका उत्पादित कफीले उल्लेखनीय रूपमा सफलता हासिल गरेको बताउनु भएको छ। उहाँले महाभारतलाई नेपालकै उत्कृष्ट कफी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ कफीका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताउनुभयो।
0: नेकपा एमालेका बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटी सहित विधान तह खडा गरिएका पार्टीका सबै तहका संगठनात्मक संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने मत राखेका छन्। केन्द्रीय सचिवालयबाट गठित चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन अभियान सक्ने लाग्दा बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटी सहित सबै तहका संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका हुन्। तर त्यसरी पार्टीलाई विघटन गरेर केन्द्र सहित सबै तहको पुनर्गठन गरेर नयाँ नेतृत्व चयन गर्ने चरणबद्ध प्रक्रिया सबै विधिसम्मत हुनुपर्ने मत कार्यदललाई सुझाव आएको छ। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अहिलेसम्म सम्पन्न भएका सुझाव संकलन कार्यक्रममा तल्लो तहका 80% कार्यकर्ताले यथास्थितिमा पार्टी नचल्ने निष्कर्ष सहित नीति विचार सिद्धान्त नेतृत्व विधान संरचनाको पुनर्गठन गर्न सुझाव दिएको बताउनुभयो। केन्द्रदेखि जिल्ला सबै नेतृत्व विकासको प्रक्रियामा गत्यावरोध जस्तो अवस्था देखिएकाले पनि त्यसलाई तोड्न सम्पूर्ण रूपले पुनर्गठन गर्न जरुरी रहेको मत आएको पनि उहाँले प्रस्ताउनुभयो। तर पार्टीलाई समग्रमा पुनर्गठन अभियानमा लैजाँदा सबै प्रक्रिया पार्टीको विधान र प्रक्रियाभित्रबाटै विधिसम्मत तरिकाले अगाडि बढाउनु पर्ने र त्यसमा सबैको साथ रहने भएकाले पार्टी पनि एक ढिक्का बन्ने धेरैले राय राखेका छन्।
1: आन्तरिक एकताको सम्भावना छिन बनेको निष्कर्ष निकाल्दै काङ्ग्रेस इतर पक्षले महाराजगञ्जको चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिको छलफल थालेका छन्। हिजो उक्त कार्यालयमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी पूर्व पदाधिकारी केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक समेत बोलाउन थालिएको छ। जेन्द्रीय आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले कार्यभार सुम्पिनुभएका पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरे लगतै विस्तारित बैठक सुरु भएको हो। यसले गर्दाखेरि काङ्ग्रेसभित्र आन्तरिक तिक्तता बढेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापन इतरले स्वीकार गर्न नसक्दा आन्तरिक कलह थप बढ्ने देखिएको हो। काङ्ग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेन्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्रै नभई पार्टीको हितमा सहमति खोज्नुपर्ने बताउनुभयो।
3: उहाँहरू चाहिँ पहिला एकठाम बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौँ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौँ भन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुन जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
1: यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु भेला तथा गुट सार्वजनिक गर्नुले काङ्ग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। सिआइएनसँग कुरा गर्दै काङ्ग्रेस सहमहामन्त्री फर्मुल्ला मन्सुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो।
4: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही सोध्यो भने त्यो चाहिँ वैधानिक हुँदैन, त्यो काम हुँदैन। अब रहेको कुरो उनीहरूले यो जो सब गरिरहेछ तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौँ काङ्ग्रेसमा, पक्रुस् त तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछ।
0: Thank you. सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सानो लगानीमा नेपालमै केही गर्न चाहनेका लागि अनलाइन खाना डेलिभरी व्यवसाय उपयुक्त
5: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किन्यो भने 55 जना कार्यरत छन् म लगायत अब हाम्रो चाहिँ काठमाडौँ बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ
1: समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
1: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
9: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राज्यका अङ्गदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ समाजका सबै क्षेत्रमा सुशासन प्रवर्धन सुसंस्कृति समाज निर्माण सदाचार सम्बन्धी अध्ययन अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन अनुगमन र सो नियम पद्धतिको विकास गर्ने उद्देश्य राखिएको छ त्यस्तै चुनदेवीमा अङ्कुराउँदै देउबा काङ्ग्रेस शीर्षकमा खबर प्रकाशित छ भने सरकारी विज्ञापनको विभेद विरुद्ध आन्दोलित पत्रकार महासङ्घको सरकारलाई साथ दिने अल्टिमेटमको खबर पनि पहिलो पृष्ठमा प्रकाशित छ त्यस्तै भित्र पृष्ठमा प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि विपक्षका प्रश्न शीर्षकमा खबर प्रकाशित छ त्यस्तै भित्र पृष्ठमा घरायसी उपभोक्तालाई पनि अब मौसमी विद्युत महसुल लगाउने तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ नेपाल विद्युत प्राधिकरणले ग्राहकका लागि पनि मौसमी महसुल दर लगाउने तयारी गरेको छ 15 जेठमा आगामी आर्थिक वर्ष 2083-84 को बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले 50 युनिट माथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको छ भने त्यसको अर्को आलोचना भइरहँदा चर्को आलोचना भइरहँदा उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो त्यस यता सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र बर्खाका लागि फरक फरक महसुल दर लगाउन लागेको खबरमा उल्लेख छ त्यस्तै सरकारले एडिबीसँग थप 25 अर्ब सहुलियत ऋण लिने शीर्षकमा पनि खबर प्रकाशित छ त्यस्तै गोर्खापत्रको भित्र पृष्ठमा बजेट आज टेबल हुँदै शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ बजेट सभा लामो समयसम्म छलफल सुरु हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सभामा टेबल हुँदैछ असार 23 गते बिहान 11 बजे बोलाइएको प्रदेश सभा बैठकमा बजेट सम्बन्धी सहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेश सभा सचिवालयले जनाएको छ त्यस्तै विपद व्यवस्थापनको तयारीमा सेना शीर्षकमा अर्को खबर प्रकाशित छ मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध हुने जोखिम भइरहेका बेलामा नेपाली सेनाले सम्भावित विपद प्रतिकारका लागि तीन चरणको तयारी पूरा गरेको छ। त्यस्तै रेलमार्ग निर्माणले गति लिने आशा शीर्षकमा मधेसको खबर प्रकाशित छ भने धान रोप्न कामदार अभाव, महिला मजदुरलाई ज्यालामा विभेद शीर्षकमा सर्लाई र सप्तरीको खबर प्रकाशित छ।
0: कान्तिपुरको पहिलो पृष्ठमा भागभण्डार नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा जयसिंह महराले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सभापति लामिछानेले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने टुङ्गो नलाग्दा शाहपक्षले दिन सकेन नाम। कम्तीमा 25 जना आफूले सिफारिस गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान भनेर समाचारमा उल्लेख गरिएको छ। त्यस्तै सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने शीर्षकमा भित्री पृष्ठमा खबर छापिएको छ। रासोपाले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वतः पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देश नमान्ने संसदीय दलको नेता पदमुक्त हुने व्यवस्था गरिएको हो। त्यसै गरी पहिलो पृष्ठमै तङ्ग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक शीर्षकमा यज्ञ बन्जारेले काठमाडौँबाट लेख्नु भएको खबर छ। आवास तथा खाना 2.30%, वित्तीय तथा बीमा 1.07%, उत्पादनमूलक 0.83%, अन्य 0.19%, सूचना तथा संचार 0.15%, शिक्षा 0.08% र कृषि तथा वन 0.04%ले घटेको खबरमा उल्लेख रहेको छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा अर्को खबर छ। दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूलाई सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मागे अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाइसकेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बालेनलाई कस्ने रासोपाको विधान शीर्षकमा अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छापिएको छ। सुदूरपश्चिमको बजेट जनताको करमा मन्त्रीहरूको रजाई शीर्षकमा पहिलो पृष्ठमै अर्को खबर समेत छापिएको छ। सुदूरपश्चिममा 22 दिनसम्म विनियोजन विधेयक र अर्थ विधेयक टेबल हुन नसकेको प्रसङ्ग खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुवरको खबर छापिएको छ। चालु आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यताकै सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएका बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको खबरमा उल्लेख रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको असार 20 सम्ममा 26.70 अर्ब रुपियाँ अनुदान प्राप्त भएको छ। त्यसै गरी कारोबारको भित्री पृष्ठमा तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 3.51% शीर्षकमा खबर छ भने रसुवागढी जलविद्युतको 74 मेगावाट पुनः राष्ट्रिय प्रसारणमा रहेको खबर समेत रहेको छ। कञ्चनपुर कमला सडक विस्तारमा तीव्रता शीर्षकमा अर्को खबर रहेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुर कमला सडक 4 लेनमा विस्तार गर्ने कार्यले पछिल्लो समय गति लिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पहिलो पृष्ठमै 32% पुग्यो धान रोपाई। गत वर्ष यो बेला धान रोपाई 45% पुगेको थियो। चालु आर्थिक वर्षको असार तेस्रो सातामा मुलुकभरमा गरी धान रोपाई 32% पुगेको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा द्रुत मार्ग सुस्त गति लागत 2.5 गुणाले वृद्धि शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको खबर छ। काठमाडौँ तराई मधेस द्रुत मार्गलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। संघीय राजधानी काठमाडौँलाई तराई मधेससँग जोड्ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 2074 सालमा सुरु गरेको हो। तर यसको निर्माण गति निकै सुस्त रहेको खबरमा उल्लेख छ। कर्णालीमा निजी घरको बीमा शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीमा 51 वटा स्थानीय तहका 16,072 निजी घरको बीमा गरेको खबरमा उल्लेख छ। बर्खासँगै बढ्दै सर्पदंशका बिरामी शीर्षकमा इटहरीबाट अमर खड्काले लेख्नु भएको खबर छ भने दिल्लीमा प्रदूषण घटाउन 1.5 खर्ब शीर्षकमा अर्को खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला महामारीले तीव्र रूप लिएको छ। अहिलेसम्म संक्रमणका कारण 500 भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए ता कंगोमा 1561 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। अमेरिकाले उत्तर एटलान्टिक सन्धि नेटो सदस्य राष्ट्रलाई आफ्नो रक्षा खर्च तत्काल बढाउन कडा चेतावनी दिएको छ। टर्कीको अङ्कारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व सन्ध्यामा अमेरिकी अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन्। सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरूले चेतावनी समेत दिएका छन्। ट्रम्प प्रशासनले इरान युद्धमा पनि नेटो सहयोगीहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् भने 1950 स्थापित भएको नेटोमा अहिले 32 राष्ट्रहरू सहभागी छन्। अत्यधिक गर्मी खेपेको युरोपले यस वर्ष डढेलोको कहर समेत सामना गर्नु परिरहेको छ। दक्षिण युरोपका पोर्चुगल, ग्रिस र स्पेनका केही दिन यता भीषण डढेलो लागेको छ। डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढेको भन्दै सयौं अग्नि नियन्त्रक, दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन समेत गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो 6 महिनामा 300 भन्दा बढी बालबालिकाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु ड्रोन आक्रमणमा भएको संयुक्त राष्ट्र संघीय बाल कोषले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। अमेरिकाको डालास सिसिस स्टेडियममा भएको फिफा विश्वकप 2026 अन्तिम 16 अन्तर्गतको रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम समयमा गरेको गोलसँगै स्पेनले जित निकाल्दै अन्तिम 8 स्थान बनाएको हो भने पोर्चुगलको विश्वकप यात्रा अन्तिम 16 टुङ्गिएको छ। सन् 2010 विश्वकपको उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 22 संस्करणमा पनि अन्तिम 16 विदा भएको थियो। अर्कोतर्फ अघिल्लो विश्वकपमा क्वार्टर फाइनलमा पुगेको पोर्चुगल यसपटक भने अन्तिम 16 रोकिएको छ। यसैबीच विश्वकपमा आज भने 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार बिहान 5:45 अमेरिका र बेल्जियमको खेल भइरहेको छ। यो समाचार तयार पार्दा समेत बेल्जियमले सह आयोजक अमेरिका विरूद्ध अग्रता लिएको छ। त्यसै गरी आज राति 5:10 भने अर्जेन्टिनाले इजिप्टको चुनौती सामना गर्नेछ। र नेपाल प्रिमियर लिग एनपिएल 2026 मिनी अक्सनमा विकेट किपर आसिफ शेख सबैभन्दा महँगा खेलाडी बन्नु भएको छ। साविक विजेता लुम्बिनी लायन्सले उहाँलाई 20,00,000 रुपैयाँमा अनुबन्ध गरेको हो।
1: अनलाइन खाना डेलिभरी गर्ने व्यवसायमा युवाको आकर्षण, सम्भावना र चुनौती, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब अनलाइन खाना डेलिभरीबाट हुने आम्दानीको कुरा। नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि एक्सप्रेस इट अर्थात् खाना डेलिभरी गर्ने अनलाइन व्यवसायले अहिले 50 भन्दा धेरैलाई रोजगारी दिइरहेको बलियो उदाहरण बनेको छ। मासिक लाखौंको कारोबार गरिरहेको क्लाउड किचनका सिईओ मनिष श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ।
5: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको के हो भने 55 कार्यरत छन्, म लगायत
11: काठमाडौँभित्रमा या बाहिर?
5: हजुर, काठमाडौँभित्रमा मात्रै। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ। अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई होइन। नेपालमा गुणस्तरको कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन् होइन। हप्तामा एक्चुली गार्बेज लिन आउँछ, हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो होइन। यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या। यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ होइन। भन्नुहुन्छ तपाईँले बायोडिग्रेडेबल नन बायोडिग्रेडेबल प्रडक्ट्सहरू छुट्याएर राखिदिनुहोस् होइन।
12: त्यो
13: छुट्टा
12: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
13: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
12: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
13: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
12: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
13: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
12: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
13: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
12: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप सुलिँदै गएको छ र भन्नुहुन्छ
13: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई चाहिँ आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
12: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
13: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, आफ्नो लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
12: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
13: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। साढे दुई वर्षको समस्या हो, पुरा तीन महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
12: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
13: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जचायो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
12: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
14: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50934।

0: कस्तो
1: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन।
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: आज मिति 2083 साल असार 23 गते मंगलवार, असार कृष्ण सप्तमी, आज गोरखकाली पूजा रहेको छ। विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता रहेको छ। सोही प्रसङ्गबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भरतपुर महानगरपालिका 23 बेलहट्टामा शनिबार जङ्गली हात्तीको आक्रमणबाट आमा छोरासँगको भेट मा घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले उक्त प्रतिबद्धता जनाउनु भएको हो। उहाँले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा लामो समयदेखि चल्दै आएको मानव वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ। गौतमले वन्यजन्तुको आक्रमण व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गरिने उल्लेख गर्नुभयो। त्यसप्रकार राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आक्रमणका कारण मानव र वन्यजन्तु बीचको द्वन्द्व वर्षौँदेखिको समस्या हो। उहाँले भन्नुभयो, तत्कालका लागि प्रविधियुक्त संयन्त्र मार्फत वन्यजन्तुको गतिविधि नियन्त्रण तथा ट्र्याकिङ गर्न निकुञ्ज प्रशासनलाई निर्देशन दिइसकेको छु, उहाँले भन्नुभयो। लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथले संयुक्त रूपमा जिल्ला कारागार भरतपुरमा पुस्तक तथा सेनेटरी प्याड वितरण गरेको छ। गौरवका साथ सेवा भन्ने मूल नाराका साथ कारागारभित्र रहेका कैदी बन्दीहरूको ज्ञान र स्वास्थ्यलाई ध्यानमा राखी पुस्तक तथा सेनेटरी प्याड वितरण गरिएको हो। लियो जिल्ला परिषद 325 नेपालका अध्यक्ष लियो लायन गौरव उपाध्यायको प्रमुख आतिथ्यतामा उक्त सामग्री वितरण गरिएको हो। कार्यक्रममा लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो संगम पोखरेल, क्लबका अन्य पदाधिकारी र विभिन्न दाताहरूको समेत उपस्थिति रहेको थियो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर तथा महत्त्वपूर्ण विषयमा सरकारको जवाफ आवश्यक रहेको उल्लेख गर्दै आवश्यक जानकारी सदनमा प्रस्तुत गर्न निर्देशन समेत दिनुभएको छ। उहाँले सम्भावित प्राकृतिक विपत्ति व्यवस्थापनको पूर्व तयारीबारे पनि सदनलाई जानकारी गराउन सरकारलाई आग्रह गर्नुभएको हो। सांसदहरूले विभिन्न समयमा सदन मार्फत उठाउँदै आएका समसामयिक विषयप्रति सरकारले जिम्मेवार रूपमा जवाफ दिनुपर्ने उहाँले जोड समेत दिनुभएको छ। मनसुनजन्य जोखिमको समय नजिकै जाँदा हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड दिनुभएको छ। यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभर धान रोपाईले सोचे जति गति लिन सकेको छैन। कृषि वन तथा पर्यटन

0: मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्याङ्क अनुसार देशभर कुल 32.38% धान मात्र धान रोपाई सम्पन्न भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर रहेकोमा हाल 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ। गत वर्ष यही अवधिमा देशभर 45% रोपाई भइसकेको थियो। प्रदेशको तथ्याङ्कलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशमा रोपाईको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको छ। नेपाल सरकारले विशेष शिक्षकलाई पनि दरबन्दीमा रूपान्तरण गर्ने भएको छ। दृष्टिविहीन, न्यून दृष्टि, श्रवणविहीन, सुस्त मनस्थिति, बौद्धिक अपाङ्गता, अटिजम, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई पढाउने विशेष शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरिएको हो। सरकारले गत बिहिबार स्वीकृत गरेको शिक्षा नियमावलीको 10 संशोधनमा उक्त व्यवस्था राखिएको छ। विशेष शिक्षा परिषदबाट स्वीकृत भएका शिक्षक दरबन्दी विशेष शिक्षक दरबन्दीमा रूपान्तरण हुनेछन्। नियमावलीमा भनिएको छ, दरबन्दी राष्ट्रिय किताबखाना शिक्षकमा विशेष दरबन्दीको रूपमा दर्ता हुनेछ र शिक्षक सेवा आयोगको सिफारिसमा त्यस्तो दरबन्दीमा पदपूर्ति हुने प्रावधान राखिएको छ। दरबन्दी विशेष विद्यालय वा स्रोत कक्षा सञ्चालन भएको विद्यालयमा वितरण गरिनेछ। पदपूर्ति भएका शिक्षकको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था साधारण विद्यालयको स्थायी शिक्षकको सरह हुने पनि जनाइएको छ। नलप्रासीको पालीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरुद्ध 3,45,99,167 रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गुप्ता गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएर 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज र निजको एका घर परिवार सङ्गलमा रहेका व्यक्तिहरूले उक्त अवधिमा निज सार्वजनिक सेवा प्रवेशपूर्वको एका सगल परिवारको बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको मौजात रकम, पारिश्रमिक बचत, ऋण र कृषि समेतको कुल आय जम्मा 3,51,52,620 रुपियाँ देखिएको छ। सो अवधिमा निजको विभिन्न आयका स्रोतबाट आर्जन गरेका आय र सोही अवधिमा विभिन्न शीर्षकमा गरेका प्रमाणित खर्चहरूलाई व्ययका रूपमा गणना गर्दा 3,45,99,167 रुपियाँको वैधानिक स्रोत पुष्टि भएको छैन। आयोगका अनुसार गुप्ताको बुबा वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू शारदाचार्य गुप्ता, सुलोचना गुप्ता विरुद्ध पनि सुमुद्दा दायर भएको छ। भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम बिगो रकम 3,45,09,167 रुपियाँ कायम गरी सजाय हुन माग दाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको आयोगले जनाएको छ। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुबई उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोले कर्णाली राजमार्गको जोखिम न्यूनीकरण नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरण लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सभाको शून्य समयमा बोल्दै रासोपा सांसद मधुकुमार चौलागाईले दुग्ध विकास समितिमा भएको अनियमितता सम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र किसानलाई समयमा भुक्तानी दिन माग गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका राजेन्द्र कुमार राईले धनकुटामा 7,000 किसानले दुधको भुक्तानी नपाएको गुनासो गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले बजारमा पुरा ग्यास सिलिन्डर नपाउँदा उपभोक्ता ठगीमा परेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। नेकपाका महेन्द्र बहादुर साईले कर्णाली राजमार्गको उच्च जोखिम क्षेत्रलाई ध्यानमा दिएर दुर्घटना न्यूनीकरणका लागि लाग्न आग्रह गर्नुभएको छ। यस्तै गरेर नेकपाकै पलावती शर्माले बाँदरजन्य वन्यजन्तुले घरभित्रै पसेर खाद्य नखाइदिने किसानको उब्जनीमा पारेको असरबारे गम्भीर हुन आग्रह गर्नुभएको छ। नेपाली काङ्ग्रेसका भरत बहादुर खड्काले चाजरकोट भूकम्प पीडितको हालसम्म घर नबनेको विषयमा ध्यान आकर्षण गराउनु भएको छ। भूमि प्रस्त सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासीहरूको समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। उहाँले सरकारले बर्दियाबाट लाल पूर्जा दिन थालनी गरिसकेको र यस काममा बजेटको अभाव नहुने बताउनुभयो। भूमि व्यवस्था मन्त्री रावलले वैज्ञानिक भूमि सुधार उत्पादन केन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरण लाई उच्च प्राथमिकताका साथ काम गरिरहेको सदनलाई जानकारी गराउनु भएको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारले सुरक्षा मुद्रण केन्द्रलाई आत्मनिर्भर व्यावसायिक र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताउनु भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकमा यसअघि सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा सुरक्षा मुद्रण केन्द्रका लागि 22 करोड विनियोजन गरिएको जानकारी दिनुभएको छ। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले भन्नुभयो, सुरक्षासँग सम्बन्धित छपाई स्वदेशमै गर्दै विदेशी मुद्रणमा रहेको निर्भरता घटाउने सरकारको ध्येय रहेको पनि बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफमा उहाँले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी समेत दिनुभएको छ। मन्त्रालय तथा मातहतका निकायका लागि 96,37,73,00,000 बजेट विनियोजन गरेको पनि उहाँले बताउनुभयो। नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेव्यले सरकारको पहिलो 100 दिनको समीक्षा गर्दै प्रधानमन्त्रीको कार्यशैली, संसदीय उत्तरदायित्व, सुशासन, संवैधानिक प्रक्रिया र सुकुम्बासी व्यवस्थापन लगायत विषयमा सरकारको कडा आलोचना गर्नुभएको छ। उहाँले 100 दिनमै चमत्कारको अपेक्षा नगरे पनि सरकारको सोच, प्राथमिकता, लोकतन्त्रप्रतिको दृष्टिकोण र कार्यशैलीको मूल्याङ्कन गर्ने आधार भने यही अवधिले दिने बताउनु भएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताउनु भएको छ। तर संविधानका मूलभूत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिलाउन नसकिने उहाँको भनाइ छ। यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको कुराकानी भइराखेको छ यसबारे हामीलाई जानकारी प्राप्त छ। उहाँ भन्नुहुन्छ, संघीयता, समावेशी र धर्मनिरपेक्षता यी तिनवटा कुरामा तलमाथि हुने गरी दखल अन्दाज गर्न खोजियो भने त्यसमा दुर्घटना हुने र त्यसका लागि सचेत बन्नुपर्ने बताउनु भएको हो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
1: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
2: हाई, म आज गयाको ड्रेस भनेको।
1: किन, के पाइन्छ र त्यहाँ?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456045090 र 98550-5360।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारको प्राथमिकतामा रहेको शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट विनियोजन भएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रले अधिकतम बजेट सहित प्राथमिकता पाएको बताउनुभयो। आर्थिक वर्ष 2083-84 कुल राष्ट्रिय बजेट 21 अर्ब 24 करोड 44 लाख मध्ये शिक्षा तथा खेलकुद क्षेत्रमा 2 खर्ब 18 अर्ब 30 करोड 50 लाख विनियोजन गरिएको छ। मन्त्री पोखरेलले भन्नुभयो यो कुल राष्ट्रिय बजेटको 10.28% हो। उहाँले प्रतिशतका हिसाबले यो बजेट चालु आर्थिक वर्षको तुलनामा 0.47% कम भए पनि परिणामका हिसाबमा चालु आर्थिक वर्षको भन्दा प्रस्तावित बजेट 7 अर्बले बढेको जानकारी दिनुभएको छ। गृहमन्त्री सुदन गुरुङले नेपालको पूर्वी नाकाको अवस्थाको विषयमा अनुगमन तथा निरीक्षण गर्नुभएको छ। सोमबार पूर्वी नाका पुगेर भन्सार कार्यालय लगायत सुरक्षा संयन्त्रको ग्राउन्ड टेस्ट गर्नुभएको हो। उहाँले मेचीपुल तथा दसगजा क्षेत्रमा अनुगमन गर्दै यसलाई व्यवस्थित गर्न आवश्यक कदम चालिने बताउनु भएको छ। आइतबार राति झापा पुग्नुभएका गृहमन्त्री गुरुङले सोमबार नेपालको पूर्वी नाका मेची नगरको काकडभिट्टा मेचीपुल इटाभट्टा जोर सिम लगायत सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो। अनुगमनका क्रममा गृहमन्त्रीले चोरी तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न, भन्सार राजस्व चुहाउट रोक्न, सीमामा निगरानी बढाउन तथा सीमा क्षेत्रमा खटिने प्रहरीको व्यवस्थापन चुस्त बनाउन निर्देशन समेत दिनुभएको छ। बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष 2083-84 लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ। तनहुँका दुई स्थानीय तह बन्दीपुर र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेको हो। बन्दीपुर गाउँपालिकाले 68,78,80,849 र म्याग्दे गाउँपालिकाले 74,32,78,000 बजेट पारित गरेको हो। गण्डकीप्रति सरकारले कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका 1 सर्वोत्कृष्ट र 5 उत्कृष्ट कृषकलाई नगद सहित सम्मान गरेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग र कृषकलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ। सम्मान कार्यक्रममा यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषक पुरस्कार बागलुङको सहारा कृषि फार्मका सञ्चालक गमबहादुर कुँवरलाई प्रदान गरिएको छ। उहाँले 50,000 रुपियाँ नगद सहित सम्मान पत्र प्राप्त गर्नुभयो। प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीका निर्मल भट्टराई, पोखराका रमेश खनाल, तनहुँका रमेश तिमिल सिन्हा, स्याङ्जाका शालिग्राम अर्याल र मुस्ताङका भूपेन्द्र सिंह शेरचन सम्मानित हुनुभएको छ। उहाँहरूले जनै 32,000 रुपियाँ नगद र सम्मान पत्र प्राप्त गर्नुभएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा आज बादल लाग्ने र मध्यम वर्षाको सम्भावना रहेको छ। देशको हिमाली तथा पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने तथा अन्य क्षेत्रहरूमा बादल लाग्ने जनाइएको छ। विजय खबरमा अब पालो भएको छ खेल खबरको। नेपाल प्रिमियर लिग एनपिएल 2026 मिनी अक्सन सम्पन्न भएको छ। काठमाडौँमा सोमबार आयोजित अक्सनमा 155 खेलाडी मध्ये 52 खेलाडी 8 टोलीमा अनुबन्ध भएका छन्। राष्ट्रिय टोलीका विकेट किपर ब्याटर आसिफ शेख सर्वाधिक 20 लाख रुपियाँमा लुम्बिनी लायन्समा आबद्ध हुनुभएको छ। उहाँलाई अनुबन्ध गर्न 7 टोलीबीच प्रतिस्पर्धा भएको थियो। अधिकतम 15 लाख रुपियाँमा विवेक कुमार यादव चितवन राइनोज, रूपेश कुमार सिंह विराटनगर किङ्स, तीर्थराज दास जनकपुर बोल्ट्स र अर्जुन घरती पोखरा एभेन्जर्समा आबद्ध हुनुभएको छ। यस्तै शुभ कन्साखार 10 लाखमा कर्णाली एक्स र दीपक बोहरा 10 लाखमा सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुनुभएको छ। यस अक्सनमा केही चर्चित खेलाडी भने बिक्न सकेनन्। सुनिल धमला, शङ्कर राणा, भुवन कार्की, नरेन भट्ट र दिपेश कौडेल अनसोल्ड रहे। अक्सनपछि सबै 8 टोलीले आगामी सिजनका लागि आफ्नो टोलीलाई थप मजबुत बनाएका छन्। नेपाली उमा कुङफू खेलाडी सरिना घलेले WMSC ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ। सरिनाले महिला क्रिएटिभ फर्म अन्तर्गत 18 वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जित्नु भएको हो। नेपाल उमा कुङफू सङ्घका अध्यक्ष सञ्जित कुमार राईले सो कुराको जानकारी दिनुभएको छ। युकेको पोर्चेस्टरमा भएको प्रतियोगिताको उक्त प्रतिस्पर्धामा सरिनाले 22.9 अङ्क जोड्नुभयो। उहाँको प्रतिद्वन्द्वी इङ्ल्यान्डकी अमेलिया पार्किनले 22.8 स्कोर गर्नुभएको थियो। अब फिफा वर्ल्ड कप 2026 भइरहेका खेलको बारेमा खबर। फिफा वर्ल्ड कपको राउन्ड अफ 16 अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई 1-0 गोलले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डलास खेल मैदानमा भएको खेलमा निर्धारित 90 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो। तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्त्वपूर्ण जित दिलाउनु भएको थियो। यो जितसँगै स्पेनको क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ 16 समाप्त भएको छ। यसैबीच स्पेन 16 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यसअघि सन् 2010 विश्वकप च्याम्पियन बनेको स्पेन त्यस यता क्वार्टर फाइनलमा पुग्न समेत सकेको थिएन। अन्तिम समयमा विजय स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ। यस्तै गरेर अहिले अमेरिका र बेल्जियमको खेल जारी रहेको छ। अहिले भइरहेको खेलमा पछिल्लो अपडेटका अनुसार अमेरिका र स्पेनको खेलमा बेल्जियमले 2 र स्पेनले 1 गोल गर्दै खेलिरहेका थिए। अहिले अमेरिका 1 गोल र बेल्जियम 2 गोलका साथ मैदानमा रहेका छन्। अहिले खेल 48 मिनट भइरहेको छ। अमेरिकाले 1 गोल फर्काएको छ भने बेल्जियम 2 गोलका साथ अगाडि रहेको छ। आज देशभर 5 प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउनु हुन पनि हामी विशेष अनुरोध गर्दछौँ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता, भरतपुर कारागारमा पुस्तक तथा सेनेटरी प्याड सहयोग, देशभरि 32.38% धान रोपाई सम्पन्न, सरकारलाई सभा मुखरियालको निर्देशन, विशेष शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरिने र एनपिएल 2026 को अक्सन सम्पन्न, पाउन खेलाडी 8 टोलीमा अनुबन्ध, फिफा विश्वकप फुटबल पोर्चुगललाई पराजित गर्दै स्पेन क्वार्टर फाइनलमा। अवश्य सामुदायिक रेडियो विजय एफएम 101.10 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
8: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
9: अहिले बिहानको 7 बज्यो।
10: पचास वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
13: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
14: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
15: ल, लिनुहोस्।
14: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
15: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
14: स्वाद मात्र होइन प्रेम पस्कने।
8: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
16: बगैचा एडभेन्चर रिसोर्ट,
8: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
16: बगैचा एडभेन्चर रिसोर्ट।
8: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने।
17: हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहका लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
12: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर, मोबाइल नम्बर 9857082693, 9857082693।
18: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
19: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
20: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
21: मेरो तोला कान्त सिन्हाल पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
22: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
23: मानसिक समस्याबाट बच्ने उपायहरू,
24: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
23: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
24: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
23: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
24: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ,
23: मादक पदार्थ र लागु औषध सेवन नगरौँ,
24: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
23: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
25: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
17: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
25: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
26: लौ न सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
27: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
26: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
27: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
26: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुने किन उठ्या?
27: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
28: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
29: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
30: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
29: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
30: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
29: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
30: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नौलपुर।
31: ओहो दाई नमस्कार।
32: नमस्कार,
31: आराम हुनुहुन्छ?
32: आरामै छु।
31: घर त राम्रो बनाउनु भएछ।
32: यसो भनौँ।
31: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
32: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
31: ए गजबको काम गर्दा रहेछन् त।
25: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
0: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
27: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
1: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9511584503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसकेँ बाबा, यहीँ गैँडाकोट नगरपालिका नजिकै गैँडाकोट फन पार्क छ नि, त्यहीँ गर हुन्न र?
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैँडाकोट फन पार्क, गैँडाकोट 5 गैँडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 4, मोबाइल 98 612 20 437।
14: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
6: किन नै सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
6: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
15: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
6: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
15: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580-26445 र 9840-27445।
16: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
17: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
18: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556-98-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु।

0: नमस्ते म्याडम, म रिनाको बुवा।
1: नमस्ते, कति कामले पाल्नु भयो?
0: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
5: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
5: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 0564493773 र 4947141। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9801363412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
6: सर, एउटा प्रश्न सोधौँ है।
7: सोध न
6: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
7: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
6: हस्, धन्यवाद सर।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
10: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो, होसियार होसियार, अब तिमीहरूका दिन गए। प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
10: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
11: सिद्धार्थ चस्मा घर।
12: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
11: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
12: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुफक मूल्यमा पाइन्छ।
13: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470223613।
14: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
15: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
16: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
17: विजय तान्छेन विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
18: अहिले बिहानको 8 बज्यो।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 58 894, शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट, फोन 0078 50 12 94, मोबाइल 98 029 33 84 94।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98 550 50 934।
2: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड। 1 युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
12: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
11: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
12: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
11: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
12: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
11: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
12: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
13: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
14: हाई, म आज गयाको ड्रेस सबिनेको।
13: किन के पाइन्छ र त्यहाँ
14: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
15: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा
16: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855503060
17: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
18: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
17: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
18: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
17: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
18: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
19: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
9: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
19: भयो दाई
16: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
20: तेलको जर्किन बोक्दै कता हो दिदी
21: सञ्जीवनी तेल मिल
20: किन नै सञ्जीवनी तेल मिल नै
21: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
20: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
16: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
22: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
16: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580 26445 र 9480 27445

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
5: काममा अलि सघाउँछ कि भनेर नि।
4: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दिउँ, बाल श्रमको अन्त्य गरौँ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण साह पुछा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ, सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
10: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
8: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
11: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: विजय टाइमचेक।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
12: अहिले बिहानको 9 बज्यो।

0: FM 101.6
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
13: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PT, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556588694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
3: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
4: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
3: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
5: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4, काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 9855054692 र 9855054968।
2: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट,
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनाउनु सास, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट।
2: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी, कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर, मोबाइल नम्बर 9857082693, 9857082696।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
8: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
8: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा

0: हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 01 68 139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633,
1: 9845486681,
0: 9845486643। धन्यवाद।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
3: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेलो, हाय, ओ साथी, तिमी कता हिँडेको?
9: हाय, म आज गयाकोट ड्रेस भनेको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
11: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855503।
12: लौ नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
13: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुनि भयो।
14: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: तेलको जर्किन बोक्दै कता हो दिदी?
17: सञ्जीवनी तेल मिल।
16: किन नि सञ्जीवनी तेल मिल नै?
17: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
16: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
11: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
18: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
11: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
19: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
20: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
21: अहिले बिहानको 10 बज्यो।

0: FM 101.2।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ।
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
16: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: زي فان اكسر ايه تسم لفظة
1: خي زاد مدار تادين استا
2: زاد مدار تا غوري كو چهنا ني مادم
1: لو زاد مدار تا نابايتا بيدالي بحرنا او دينا ني
2: غورا مالي تا ثاني تيانا مادم
1: بال بالي كالي بيدالي بحرنا قرنا سامازيك سورتشا بحطا پرابط قرنا नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: ए पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले उडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
10: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
9: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
10: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट एक नवलपुर

0: FM 101.6
1: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकारभित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
4: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटाउँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
9: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
9: न्युरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन। फोन 0556-525-514 र 525-517।
11: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
12: तेलको जर्किन बोक्दै कता हो दिदी?
13: सञ्जीवनी तेल मिल।
12: किन नि सञ्जीवनी तेल मिल नै?
13: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
12: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
11: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

0: BJ टैंचेंट विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले बिहानको 11 बज्यो
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँझ, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: लगभग सबैजना आइसक्नु भयो। आजको

0: वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
1: हुन्छ हुन्छ
2: ल हुन्छ
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
1: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सर एउटा प्रश्न सोधौँ है
6: सोधन
5: सर यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ
6: ए कति राम्रो कुरा सोध्यो ल सुन सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा कागजहरू प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि
5: हस् धन्यवाद सर
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
7: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
7: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 पुरासी फोन 078-50-12-26 वेबसाइट www.maulakalika.org.np
10: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
11: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
10: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
12: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
13: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550074503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
14: तेलको जर्किन बोक्दै कता हो दिदी
11: सञ्जीवनी तेल मिल
14: किन नै सञ्जीवनी तेल मिल नै
11: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बाल बालिकालाई मालिस गर्न पनि हुने
14: ए पक्नुहोस् पक्नुहोस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
13: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
15: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
13: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 9580-26445 र 9480-27445

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PT, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0780 50 12 94, मोबाइल 98 029 33 894।
3: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
4: हाई, म आज गयाको ड्रेस भनेको।
3: किन, के पाइन्छ र त्यहाँ?
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
0: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
2: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45 090 र 98550 50 360।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
2: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612 20 437।
7: अहिले मध्याह्नको 12 बज्यो।

औला भने औला गर्ने, भेटिने दिन मेटिसके, सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके। महँगो थियो माया तिम्रो किन्न सकिएन, महँगो थियो माया तिम्रो किन्न सकिएन, को हो आफ्नो को हो पराई चिन्न सकिएन।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
11: ए ल ल, जाऊ जाऊ जाऊ।
12: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
13: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
14: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
15: ए बुझेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
16: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
15: भयो दाइ।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 91.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
7: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोट नगरपालिका, नवलपुर।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
8: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैँडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैँडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: विजय एफएम 101.6
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाई जान्छ सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो
12: दाई। ए दाई, होइन दाई त बोल्नु नै हुन्न त।
13: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
12: होइन, कसरी यस्तो भयो भाउजू?
13: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
12: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
13: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
2: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिले नगरौँ।
14: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
15: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
16: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
15: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
16: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनले त दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौँ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ Tanchen. विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 2437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु त, हेलो भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भनेर छ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौ।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
8: किन नै सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
8: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
7: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
10: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
7: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
11: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
12: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
11: मुहान वरपरका रुख नकाटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
14: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
15: You're listening to BJ FM 101.6 with me, Zuala. We're gonna rock, we're gonna set there, coming at you ready.

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
2: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
7: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी।
8: जय हनुमान ज्ञान गुण सागर।
9: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
9: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
10: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भनिभयो।
3: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिक

0: पिताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलै दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
7: घरै उज्यालो।
8: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
7: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
8: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: BJ 淡切 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056-558-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078-50-12-94, मोबाइल 98029-33-8-94। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
3: बगैचा एडभेन्चर रिसोर्ट,
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था। विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98612-20437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: जन्म, मृत्यु, बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
13: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
13: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
12: एउटा सानो स्वर्ग, मौला कालिका मन्दिर।
14: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 0-78-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
3: जय हनुमान, ज्ञान गुण सागर।
4: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
5: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
4: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
6: ओहो दाई, नमस्कार।
7: नमस्कार।
6: आराम हुनुहुन्छ?
7: आरामै छु।
6: घर त राम्रो बनाउनु भएछ?
7: यसो भनौँ।
6: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
7: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
6: ए, गजबको काम गर्दा रहेछन् त।
8: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
5: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: तेलको जर्किन बोक्दै कता हो दिदी?
10: सञ्जीवनी तेल मिल।
9: किन नि सञ्जीवनी तेल मिल नै?
10: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
9: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
5: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2, न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98 580 26 445 र 98 480 27 445।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी, त्यहाँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
11: हाई, म आज गयाकोट ड्रेस सपिनेको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
13: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98 456 45 090 र 98 550 50 360।
14: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
15: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी पाँचै मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
15: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
14: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली। मौलाकाली केबलकार गैंडाकोट एक नवलपुर।
16: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
17: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
16: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
18: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
1: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
18: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
19: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
20: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
21: मोबाइल 9851291163, 9550474503 र 9551184503।
20: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
22: विजय टाइमचे
23: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
24: अहिले दिउँसोको 3 बज्यो।

0: किनकि हाम्रो फ्यामिलीले एक्सेप्ट नै गरेको छैन।
1: किन के भएर दीक्षा?
0: हाम्रो केही फ्युचर नै छैन।
1: हामी फ्यामिलीलाई कन्भिन्स गरौँला नि।
0: अँ हुँदैन।
1: के तिम्रो फाइनल डिसिजन नै
0: हो? मेरो फाइनल डिसिजन यही हो।
1: दीक्षा दीक्षा दीक्षा।

0: विजय एफएम 101.4। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू। अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला जान्दछ पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015।
9: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
9: भयो दाई।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: माया गर्छु भन्ने थाहा थियो, तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
1: के झुट बोले मैले विक्रम?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ, भन यति ठुलो कुरा किन लुकायो मसँग?
1: म सबै कुरा भन्नै लागेको थिएँ।

0: güzel efendim. Eksel 7.9.
1: Namaste doctor sir.
2: Namaste. Baksanız da. Banuz da. Kiyo?
1: Hemiz ne doctor sir. Mero bacha rati ramrasanga nidauna pani sakdaina. Bela bela ma uthcha, darauchha, tauko dukhyo bhancha. Ke garne hola?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: जय हनुमान ज्ञान गुण सागर.
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ.
7: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ. कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ. साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ.
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे. स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर.
8: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ.
9: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट, नवलपुर.
10: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ. सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ.
11: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्.
10: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: रामुलाई किन स्कुल नपठाएको मैले दाइ?
6: काममा अलि सघाउँछ कि भनेर नि।
5: होइन दाइ, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दिउँ, बाल श्रमको अन्त्य गरौँ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
9: हाई, म आज गयाको ड्रेस धुनेको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
11: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456045090 र 98550530।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
14: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
15: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
17: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप।
18: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
19: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
20: विजय टाइमचे।
11: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
21: अहिले दिउँसोको 4 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
9: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550509 34।
10: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
11: हुन्छ,
10: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
13: नेपाल सरकार, विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दिउँ, बालश्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-513-412, मोबाइल 9800-13-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
9: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
10: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
13: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
12: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
14: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9, फोन 0785012-26, वेबसाइट www.maulakalika.org.np।
15: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
16: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
17: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
12: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
15: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
14: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
15: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
14: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
15: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
14: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
16: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
17: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITE nepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
17: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
18: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
17: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
18: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
19: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
20: हाई, म आज गयाको ड्रेस भनेको।
19: किन, के पाइन्छ र त्यहाँ?
20: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
21: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
18: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 98456-45090 र 98550-50360।
17: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
22: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
23: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
17: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
24: सर्जरी सम्बन्धी सेवा,
17: हाड जोडी सम्बन्धी सेवा,
24: स्त्री तथा प्रसूति रोग सेवा,
17: बाल रोग सेवा,
24: न्युरो सर्जरी सेवा,
17: न्युरो साइकेट्रिक सेवा,
24: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
23: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
17: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
18: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
25: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो औषधको थियो, औषधकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

नमस्कार नमस्कार नमस्कार अनि न्यानो अभिवादन कार्यक्रम रमाइलो साँझको प्रतीक्षा गरेर बस्नुभएका प्रिय आफन्तहरूमा सदाको चाहिँ आज पनि उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझको बसाइ लिएर। यति बेला मलाई प्रविधिबाट सहयोग मिल्दैछ अरुण घिमिरे भने आवाजमा छु म मनिषा शर्मा। आहा प्रिय साथीहरू के गर्दै हुनुहुन्छ? साँझको बेला छ, आफ्नै काम धन्दा

0: सन्तहरूलाई सम्झन समर्पण सार्न सक्नुहुनेछ। यति बेला हामीलाई केही साथीहरूले सन्देश पनि पठाइसक्नु भएको छ। कार्यक्रम सुरु हुन नपाउँदै हामी एकैछिनमा सन्देशहरू पनि लिनेछौँ। सदाको चाहिँ तपाईँहरूले नै रोजेको गीतहरू पनि सुन्नेछौँ, सुनाउनेछौँ। तपाईँहरू पनि फोन डायल गर्न सक्नुहुनेछ। यति बेला के गर्दै हुनुहुन्छ, पक्कै पनि खाना बनाउँदै अनि कार्यक्रम कति बेला आउँछ भन्दै सुनेर पनि बस्नुभएको थियो होला। आइसकेका छौँ, तपाईँको प्रतीक्षाको घडी पनि मेटिस सकेको छ। अब भने तपाईँहरूले नै रोजेका गीतहरू सुन्नेछौँ, सुनाउनेछौँ। फेरि आफन्तहरूलाई पनि सम्झिन सक्नुहुनेछ कार्यक्रम मार्फत फोन गरेर सदाको चाहिँ। यति बेला भने टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ हाम्रो अरुण सरले, को हुनुहुन्छ उहाँसँग कुराकानी गरिहालौँ टेलिफोन लाइनमा। को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार नमस्कार हजुर नमस्कार। व्यस्त पनि रहनु होला, स्वस्थ पनि रहनु होला। गर्मी अत्याधिक बढेको छ, के असार के साउन के भर्नु जस्तो भएको छ। मैलाई भेटाउनु खोजेको छ। पानी चाहिँ अब ठाउँ गर्दा आगो छैन हजुर, अलिक केयर पनि होला पानी तर्फ होला भन्ने म ओमडी साहबबाट आएँ अरे त हजुर।
0: हजुर पक्कै पनि। अनि के छ हालखबर हाम्रो ओमडीजीको, सुनाउनुहोस्।
1: एकदम सौगरमा सबै कुरा राम्रै छ। गर्मी जति तपाईँ कुरा हाम्रो उनी हो भनिहाल्यो। अब बर्खामा त झमझम झरी पर्ला भन्दा यस्तो छ है, बर्खा पानी आउनु सक्दैन यस्तै छ अरे त हजुर।
0: हजुर गर्मी चाहिँ अत्याधिक बढेको छ है ओमडीजी।
1: एकदम त अब सोच्यो भन्दा पनि डबलै भएको छ क्या अहिले त
0: हजुर। अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: यतिखेर त म ठ्याक्कै हजुरहरूको कार्यक्रम आउँछ भनेर अघिल्लोबाट कुरेर बसिराखेको, फोन पनि लाग्यो, ठुलो कलर पनि भयो भनौँ है त हजुर।
0: हजुर फर्स्ट कलर पनि हुनुहुन्छ। अनि आज कुन गीत सुन्ने ओमरीजीले?
1: असार सम्बन्धीको नारायण राय माझीको छोप्रो के आइटिनमा खानु बनाउनु खानु छोडेर भने यस्तै यस्तै रोपाई सम्बन्धी गीत छ है त हजुर।
0: पक्कै पनि हाम्रो ओमरीजीले रोजेको गीत हामी एकैछिनमा सुन्नेछौँ। साथीहरूलाई सम्झन समर्पण छाड्नु होला है त।
1: तर म हजुरलाई मिठो सम्झना गरौँ। हामी उता हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ उहाँको लागि, अनि हाम्रो रेडियो विजय एकदम हल स्टार्टिङ पनि भन्न चाहन्छु। त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा मुना राई, लिम्बु सुमी, लिम्बु एम्फु, सलिना पोखरेल, सरोज सिङ्गाली, मोती मगर, हेमप्रसाद पाण्डे, काजीराम पानी, प्रकाश गुरुङ, प्रेम परियार, आशिष नायन, गजन केरेपुले, कान्छा रत्न, बहादुर थापा, मुरारी, केरला पश्चिम चितवन, पार्वतीपुर भन्ने म हजुरको सबैबाट बिराउँछु। हजुर नमस्कार है।
0: नमस्कार बाबाई। आहा आउनुभएको थियो कैलाकोटदेखि ओमडी सापकोटाजी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ। फर्स्ट कलर गीत पनि रोजेर गइसक्नु भएको छ। टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिहालौँ। हजुर नमस्कार।
2: हेलो नमस्ते।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? दिलसाजी के छ खबर? सन्चै आरामै हुनुहुन्छ? अनि इलामतिर मौसम के कस्तो छ?
2: आज एकदमै धुम्म छ, दिनभरि धुमिराखेको, दिउँसोतिर पानी पनि पर्यो, अहिले चाहिँ पानी चाहिँ छैन, एकदमै धेरै धुमिन्छ भन्नुपर्छ।
0: हजुर पानी परेपछि शीतल शीतल होला है इलामतिर?
2: हजुर एकदमै शीतलै भनौँ न।
0: हुन्छ दिलसाजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण राखिहाल्नु होला है त।
2: हुन्छ सर्वप्रथम मिठो मिठो बोल्नु हजुरको लागि बस्नु होला भन्न चाहन्छु। अनि इन्टरटेनको लागि अनि साथीहरू भन्नुपर्दा मनसतिर पार्वतीको लागि विशेष मिठो मलाई सम्झने, अनि मन्त्री शान्तिपुरमा राईको दादा सिक्किम बस्ने, दादा ढक्का डरमा दादा सम्झेर लिम्बु, दादा कुममा पर्जा, अनि दादा जीवन भावेन, अनि नानाहरू चिन्ता चम्लिङ, भावना मङ्गल सिंह बान्तावा, अनि प्यारी साथी विपन्ना राई, कर्तीमा यसपछि सहयात्री सरू रियङ्कुली बान्तावा, चिना जनमलाई लगायत सलिना पोखरेल, बाँकी नाम चाहिँ सबै साथी मिठ माया सम्झना भन्दैछु। सुन्नुहोस् मेरो भाइ।
0: नमस्कार बाबाई। आउनुभएको थियो इलामदेखि दिलसा राईजी हुनुहुन्थ्यो, उहाँसँग छुट्टो मिठो कुराकानी गरिसकेका छौँ। आफ्ना प्रिय आफन्तहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ। हामी रमाइलो साँझमा छौँ, रमाइलो साँझमा रमाइला रमाइला गीतहरू सुन्ने सुनाउने गर्छौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ राजकाले।

0: मगरजीले हेलो नमस्ते जोडले सुन्दैछु उदयपुर घर भए हाल भारतबाट आज जन्मदिन मनाउने साथी सम्झना रुबाङसालाई जन्मदिनको अनमोल शुभकामना आज मिल्छ भने मिलिना राई र समीर खरेलको सिक्का नोटाइमा बजाइदिनुहोस् न ल भन्नुभएको छ पक्कै पनि हाम्रो अरुण सरले सुन्दै हुनुहुन्छ मिलेसम्म हामी सुन्नेछौँ यो गीत साथीहरूको नाम लिनुभएको छ विवस कुलुङ पृथक इताराम चौधरी प्यारी बुनु अमिना सिम्पल सरिना मिता राज बिराही काइला लगायत धेरै साथीहरूको नाम लिनुभएको छ सबै सबैलाई समर्पण गर्नुभएको छ धेरै धन्यवाद छ सन्देशको लागि टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार
1: नमस्कार हजुर
0: नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म संसारी धराकी हजुर विवश कलङ पृथक बोल्दैछु
0: विवश जी के छ खबर सन्चै आरामै हुनुहुन्छ
1: हजुर एकदम ठिकठाक आरामै छु हजुर
0: अनि के गर्दै हुनुहुन्छ यति बेला सुनाउनुहोस्
1: यति बेला चाहिँ हजुर म यसो किनमेलको लागि पसलतिर गएको थिएँ भर्खर आइपुगेर बसिरहेको भन्नुपर्छ हजुर
0: भनेपछि कार्यक्रम सुन्दै हुनुहुन्छ होला है
1: कार्यक्रम सुनिरहेको छ हजुर
0: अनि खाजा नास्ता भयो कि नै विवस्तीको
1: मेरो एकदम खाजा नास्ता हजुर अघि 4 बजेतिर नै भयो
0: हजुर हजुर
1: अब बेलुकीको खाना बन्दैछ अब अलि पछि त खाना पो हुन्छ हजुर
0: हजुर खाना खाने बेला पनि भइसक्न लागेको छ बिस्तारै बिस्तारै हुन्छ विवस्ती हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ साथीहरूलाई सम्झन समर्पण सार्नु होला है त
1: हुन्छ हजुर सम्झन समर्पण राख्नु पर्दा सुनिवास पुष्प चामलिङ अनि राजले मङ्कर अमिना सुनवार राई अनिता बिर्सा राई हरपल रोशनी सुनिल लिम्बू शमशेर लिम्बू इतराम चौधरी नम्बर रोशन खुलाङ उत्तमकान्त प्रेमी श्रेष्ठ समकाल पूर्वेली आकाश गगन तेह्र छुमी लगायत सम्पूर्ण सबै साथीहरूमा मिठो सम्झना भन्दै बिदा भयो हजुर नमस्कार
0: नमस्कार बाबाई आउनुभएको थियो विवश कुलुङ पृथकजी उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ अबको करिब करिब 6:30 बजेसम्म तपाईँहरूसम्म हुने नै रहने नै छ फोन डायल गर्न सक्नुहुनेछ आफूलाई मनपर्ने गीतहरू रोजेर सुन्न सक्नुहुनेछ यति बेला भने टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ कोही हुनुहुन्न भन्दै हुनुहुन्छ उताबाट अरुण सरले यति बेला हामी एउटा मिठो गीत सुन्छौँ त्यसपछि पुनः उपस्थित हुने नै छौँ स्वीकार्नुहोस् यो गीत

0: Zoya FM 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
8: ए बाबु, अँध्यारो छ।

0: खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
7: हाई, म आज गैंडाकोट ड्रेस सपिनेको।
6: किन, के पाइन्छ र त्यहाँ?
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
8: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456045090 र 98550-5360।
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न।
9: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाउँ न त जाउँ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
11: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
12: लौ न सुन्तली दिदी, वन त आगोले सखापी पार्न आँट्यो, के गर्ने होला भन्या?
13: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
12: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर, जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँसपात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 99 अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
13: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
12: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुने किन उठ्या?
13: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
11: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
14: नमुना शिवनगर खानेपानीको सूचना। नमुना शिवनगर खानेपानीका उपभोक्ता सदस्यहरूले प्रयोग गर्नुभएको खानेपानीको बाँकी बकौता महसुल रकम यही अषाढ 32 गतेसम्म भुक्तान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। यदि उक्त समयभित्र बकौता रकम भुक्तान नगरेमा संस्थाको नियमअनुसार धारा काटिने हुँदा यसको जिम्मेवार स्वयं उपभोक्ता सदस्य रहनुहुनेछ। साथै पुनः धारा जडान गर्नु परेमा जडान शुल्क, जरिमाना र बकौता रकम सहित भुक्तानी गर्नुपर्ने हुँदा समयमा नै आफ्नो बाँकी बकौता रकम तिरी सभ्य सदस्य बन्नुहोस्। अनुरोधक नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 6789 नवपरासी बर्दघाट सुस्ता पूर्व।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 20437।
15: अहिले साँझको 6 बज्यो।

0: को सुशैली सँगै सुमधुर तरङ्ग बोकेर आउने सामुदायिक रेडियो विजय एफएम 101.6
1: आहा, एउटा गीत अनि छोटो व्यापारिक विश्रामपछि पुनः उपस्थित भइसकेका छौँ कार्यक्रम रमाइलो साँझमा छौँ। तपाईँहरू पक्कै पनि सुन्दै हुनुहुन्छ होला, तपाईँहरूसँगै कुराकानी गरिरहेका छौँ। हामी फेसबुक लाइभमा पनि जोडिरहेका छौँ, त्यहाँ गएर सन्देशहरू पनि पठाउन सक्नुहुनेछ। केही साथीहरूले सन्देशहरू पनि पठाइसक्नु भएको छ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गरिहालौँ। को हुनुहुन्छ, स्वागत गरौँ। हजुर नमस्कार।
2: हेलो, नमस्ते।
1: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के छ हाल खबर आशिषजी? हामी पनि एकदमै ठिकठाक छौँ भन्नुपर्छ। अनि काठमाडौँतिर मौसम के कस्तो छ?
2: मौसम राम्रै छ, यतातिर शीतलै छ। अहिले चाहिँ अब हावा अलिअलि चलिरहेको छ, राम्रो राम्रो
1: राम्रो रमाइलो मौसममा है हामीलाई सुन्दै हुनुहुन्छ होला पक्कै पनि। हजुर हजुर, हुन्छ आशिष जी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झन समर्पण छाड्नु होला है त।
2: हुन्छ, विशेष गरी यहाँ रेडियोका टिमलाई नै सम्झना गरेँ। अनि साथी भन्नुभयो हाम्रो भुवन सुन्दा, त्यसरी जन्मदिन मनाउने आर्मी कराई हुन्छ धरानबाट, उहाँलाई जन्म धेरै धेरै शुभकामना। ढकाल धर्मराज सुमी लिम्बू निर्मला भट्ट एक्सन विराज बरुण सन्तले अनि कमला मुखिया मुना मुखिया त्यस गरी सिर्जना मुखिया सरस्वता खोखेल बैन्दिन साराई पूर्वी साई भुम्का राई तामाङ अनि भूप लक्ष्मी छेत्री अनि सोनिम शेर्पा अनि अश्विनी सोताङ त्यस गरी राजलेमगर अनि कुमार प्रजा त्यस गरी उम्मरी सापकोटा अनि मुरारी कोइराला अनि काजीराम नौपाने प्रकाश गुरुङ गरी गगन तेह्र छुमै चन्द्र बस्नेत रोशन बहादुर थापा निश्चल निर्मला नेम अनि जीवन फालेन अनि अब सबै सबै विशेष गरी नाम छुट्ने सम्पूर्ण साथीहरूलाई सम्झना छोडो है छुट्नुहोस् है।
1: अहँ, आउनुभएको थियो काठमाडौँदेखि आशिष नयन बस्नेजी हुनुहुन्थ्यो, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। आफ्नो प्रिय आफन्तहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ। कार्यक्रम रमाइलो साँझमा छौँ, रमाइलो साँझमा तपाईँहरू फोन डायल गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार।
3: नमस्कार
1: नमस्कार, गुड इभिनिङ, कहाँदेखि को बोल्दै हुनुहुन्छ? काजीरामजी, के छ हाल खबर? सन्चै आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ काजीरामजी। अनि के गर्दै हुनुहुन्छ यति बेला?
3: यति बेला यतिकै हो, अलिअलि हावा छ, कार्यक्रम सुन्दै
1: भनेपछि हावा खाँदै कार्यक्रम सुन्दै बस्दै गर्नुपर्छ है। हुन्छ काजीरामजी, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झन समर्पण छाड्नु होला है त।
3: हुनुहुन्छ सरोज सञ्जालीजी हुनुहुन्छ, मिना हुनुहुन्छ, शङ्कर परियार, देव सापकोटा, हेमप्रसाद पाण्डे, मुखिया कमला मुखिया, त्यसै गरी हुनुहुन्छ राई अन्ता राई पनि हुनुहुन्छ, भगवान् तेह्रथुमेला, त्यसै गरी हुनुहुन्छ कृष्ण गुरुङ, मनको साथी जीवन कार्की, रोशन खुलाङ राई, त्यसै गरी हुनुहुन्छ भर्खरै आएको, त्यसै गरी हुनुहुन्छ लगाउनु स्मृति लिम्बू, प्रकाश गुरुङ, रामबहादुर खड्का, शङ्कर खड्की, मन्जु थापा, रत्नबहादुर थापा, हुनुहुन्छ साथीहरू।
1: अहाँ आउनुभएको थियो भरतपुरदेखि काजीराम न्युपनेजी हुनुहुन्थ्यो। उहाँले पनि आफ्ना साथीभाइहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ। कार्यक्रम रमाइलो साँझमा छौँ सुन्दै हुनुहुन्छ भने 0785 1406 को बाटो खुला गरिरहेका छौँ, फोन डायल गर्न सक्नुहुनेछ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ दिलसा राईजीले, मिस यु अल, इट्स मी दिलसा राई फ्रम ग्रिन सिटी इलाम भन्नुभएको छ हाम्रो दिलसाजीले। धेरै धन्यवाद छ यो सन्देशको लागि। अर्को सन्देश छ हामीसँग, गीता लिम्बुजीले लेख्नुभएको छ, सेवारो इट्समी प्याकुली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बु, घायल अभिमान सुनवर राज कालीकोटे मुना युवी मिसिङ रेवात शमशेर लिम्बु राज कली मगर रत्नबहादुर थापा लक्ष्मण मगर गगन तेरा थुमे सुदीप बान्तवा जेनु लिम्बु ढकाल धर्मराज छत्रयाम्बु रमिला राई कुमार प्रजा मेरो मनछुटाय प्रेम कुमार खड्का गङ्गा प्रेम भण्डारी लगायत धेरै साथीहरूको नाम लिनुभएको छ। अन्त्यमा सबै साथीहरूलाई भन्नुभएको छ धेरै धन्यवाद छ यो सन्देशको लागि। अर्को सन्देश छ हामीसँग, बुधबाज राज्यजीले लेख्नुभएको छ, मन साबुनु भन्नुभएको छ, नमस्कार छ यहाँलाई पनि। सौरभ केसीजीले लेख्नुभएको सन्देश छ, हेलो सिस गुड इभिनिङ, म बागचौर नगरपालिका हाटको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने श्रीमती छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि पनि। अर्को सन्देश छ हामीसँग, तिलचन्द्र पौडेलजीले लेख्नुभएको छ, नमस्कार हजुर, सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु, रमाइलो साँझ, चेन्नई इन्डियाबाट सम्पूर्ण साथीहरूलाई नमस्कार अनि मिठो सम्झना छ है भन्नुभएको छ। धेरै धन्यवाद छ तिलचन्द्रजीलाई यो सन्देशको लागि। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ हामी। हजुर नमस्कार।
4: नमस्कार,
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: म प्रज्ञा गुरुङ ओली शङ्खुवासभाबाट।
1: प्रज्ञा गुरुङ शङ्खुवासभादेखि है, के छ हाल खबर प्रज्ञाजीको?
4: एकदम ठिक छ, राम्रै छ भयो।
1: अनि शङ्खुवासभातिरको हाल खबर के छ सुनाउनुहोस्।
4: सबै ठिकै छ, धेरै दिन भइरहेको थियो पानी नपरे, आज पानी परिरहेको छ अलिअलि, राम्रै छ भन्नुभयो।
1: हामीलाई सुन्दै हुनुहुन्छ प्रज्ञाजी?
4: लाइभमा सुनिरहेको छु।
1: हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण सारिहाल्नु होला है त।
4: ल, सर्वप्रथम हजुरहरूको लागि सुनाउन चाहन्छु।
1: हजुर धन्यवाद।
4: ओके वेलकम गरेँ, अनि त्यस पछाडि बहिनी दिलसा राईको लागि, प्यारी साथी राई अनिता, अनि दाई रत्न बाबा लगायत प्रज्ञालाई चिन्नुहुने सम्पूर्णलाई बिर्सेको छैन भन्दै अब बजाउने गीत सुनेर मजाले रमाइलो गर्नुहोला भन्दै छुटिन्छु। नमस्कार।
1: नमस्कार बाबाई। आउनुभएको थियो शङ्खुवा सभादेखि प्रज्ञा गुरुङजी हुनुहुन्थ्यो, उहाँसँग पनि छोटो मिठो कुराकानी गरिसकेका छौँ, साथीहरूलाई सम्झना समर्पण छाडेर गइसक्नु भएको छ। यति बेला पनि हाम्रो अरुण सरले एउटा गीत सुन्नपर्छ है भन्दै इसारा गर्दै हुनुहुन्छ उताबाट। हामी एउटा मिठो गीत सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुने नै छौँ, सुन्दै गर्नुहोला है त।

0: आहा गर्दियो कान्छाहरू मलबैना सिक्का नोटैमा यस्तै यस्तै रमाइलो मिठो गीत सुनिसकेका छौँ। कार्यक्रम रमाइलो साँझमा छौँ, यस्तै यस्तै गीतहरू सुन्दै गरिरहेका छौँ भने तपाईँहरूसँग पनि कुराकानी गर्दैछौँ। यति बेला हामीलाई सन्देश पठाउनु भएको छ ढकाल धर्मराजीले। नमस्ते, शुभ दिन, म ढकाल धर्मराज वीरतमोर छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई महेन्द्र भण्डारी सीमा नेपालीको कास्की तिरै घर छ बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। महेन्द्र भण्डारी र सीमा नेपालीको कास्की तिरै घर छ भन्ने गीतै त हाम्रो अरुण सरले कुन गीत भन्दै सोध्दै हुनुहुन्थ्यो उताबाट, बजाइदिनुहोस् न ल भन्दै हुनुहुन्छ। आज कार्यक्रम मार्फत सम्झनासम्म सन्देश राख्नुपर्दा असार 23 गते जन्मदिन मनाउने मेरी भान्जी झापा जलथल निवासी देवीका अधिकारी र विराटनगरका भाइ सिटी क्याट पङ्कज खट्टी ओडालाई जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्न चाहन्छु है भन्नुभएको छ ढकाल धर्मराजीले लेख्नुभएको सन्देश थियो। धेरै धन्यवाद छ यो सन्देशको लागि। अर्को सन्देश छ फुलमाया राईजीले लेख्नुभएको छ मिस यु अल भनेर। मिलन घाल मोटुजीले लेख्नुभएको सन्देश छ हामीसँग गुड इभिनिङ सिस्टर भन्नुभएको छ, गुड इभिनिङ छ यहाँलाई पनि। अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ, धेरै धन्यवाद छ यो सन्देशको लागि। कमल श्रेष्ठजीले लेख्नुभएको सन्देश छ हेलो हजुर नमस्कार, म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरूको नाम लिनुभएको छ देव बासकोटा, मनोज भुजेल, सुशीला कार्की, सरारा राई, मिडिया प्रेमी निर्मला बनिम लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मजाले इन्जोय गर्नुहोला है भन्नुभएको छ। धेरै धन्यवाद छ यो सन्देशको लागि। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरिहालौँ। को हुनुहुन्छ स्वागत गरौँ, हजुर नमस्कार।
1: हेलो नमस्कार।
0: नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कलङ्कीदेखि को भन्नुभयो? मन्जु थापाजी बोल्नुभयो है। के छ हालखबर हाम्रो मन्जुजीको? हाम्रो एकदमै ठिक ठाक छ भन्नुपर्छ मन्जुजी। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? कतिको सुन्ने गर्नुहुन्छ हामीलाई? फर्स्ट टाइम हो यसरी कुरा गरेको?
1: विगत लामो समयदेखि नै म सुनिराखेको हुन्छु होइन, सहभागिता भन्दा पनि म सुनेर साथ दिन्छु। अरू साथीहरूलाई पालो दिँदै कार्यक्रम सुन्नु मजै बेग्री लाग्छ होइन।
0: हजुर हजुर
1: सुन्छु, कहिले कसो अब अलिकति बाहिरतिर पनि हुन्छ होइन, यति बेलाको समय भनेको चाहिँ कहिले कसो चाहिँ अब कहिले कसो फोन प्रयास गर्दा लाग्दैन, अब फोन लागेसम्म कुराकानी पनि हुन्छ होइन।
0: हजुर पक्कै पनि हुन्छ, कार्यक्रममा आउँदै गर्नुहोला, सुनेर पनि साथ दिनुहोला है त। हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झन सक्नुहुनेछ है त।
1: सम्झना र सन्देशहरू राख्नु पर्दा एकदमै तपाईँको एकदम मिठो आवाजमा आवाज मिसाए तपाईँलाई एकदम मिठो सम्झना मिठो माया भन्न चाहन्छु। एकदम परिवारलाई पनि मिठो सम्झना मिठो माया हरेक प्रोग्रामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला सुन्दै हुनुहुन्छ अनलाइनको माध्यम काठमाडौँतिर रहेर हाम्रो अर्षित नायर हुनुहुन्छ, ढकाल धर्मराज भाइलाई धेरै सम्झेको छु भन्न चाहन्छु। हाम्रो गगन तेह्रथुमे दाईलाई पनि सम्झिराखेको छु, दाई तपाईँलाई पनि भन्न चाहन्छु। रत्न थापा दाई चलाउन बस्ने दाईलाई पनि मैले धेरै सम्झेको छु है भन्न चाहन्छु। यता प्यारी साथी सपनालाई पनि मैले धेरै सम्झेको छु है सपना भन्न चाहन्छु। अनि यता हाम्रो युवराज भाइ चाहिँ सायद सुन्दै हुनुहुन्छ होला, सरलाई त्यो उपासनालाई मैले धेरै सम्झेको छु। धेरैभन्दा धेरै साथीहरू हुनुहुन्छ मेरा, मैले सबैलाई समेट सकेन होला, फेरि कसैलाई पनि बिर्सेको छैन। आँखाभरिका सम्झना मटुभरिको माया लाइनको माध्यमबाट देश विदेशबाट सबभन्दा अगाडि आउनुभयो पछाडि आउनुहुन्छ कार्यक्रम सुन्नुहुन्छ, जसले मलाई मन्जु थापा भनेर चिन्नुहुन्छ
0: सुनाउँदै पनि म छु। नमस्ते बाबा। नमस्कार बाबाई। आहा, आउनु भएको थियो कलङ्की देखि हुनुहुन्थ्यो, मन्जु थापाजी हुनुहुन्थ्यो, उहाँसँग पनि छुटु मिठो कुराकानी गर्न पायौँ, फोन डायल गर्नुभयो। यति बेला पनि टेलिफोन लाइनमा फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्कार।
2: हजुर नमस्ते। नमस्कार, गुड इभिनिङ।
0: गुड इभिनिङ, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म रोशन खोलाहाङ है, धरानको विष्णु तारुकाबाट बोलिरहेको छु।
0: रोशनजी के छ हालखबर? सन्चै आरामै हुनुहुन्छ?
2: म एकदमै सन्चै छु, आएको छु भनौँ न।
0: अनि यहाँ के छ अरू नयाँ नौलो सुनाउनुहोस्?
2: नयाँ नौलो खबरहरू त के हुनु र, अहिले एकदमै कामहरू चलिरहेको छ बहिनी।
0: हजुर,
2: खेतीपाती रहेछ, अरू त त्यही हो, अब अरू खबरहरू के भन्नु र, पानी बेला बेला परिरहेछ।
0: हजुर हजुर, पक्कै पनि निकै यति बेला कामको पनि बेला हो यो है, आफ्नै काममा व्यस्त। हजुर हजुर, के कति सक्नुभयो काम धन्दाहरू? खेतहरू रोप्दै हुनुहुन्छ होला?
2: एकदमै अब खेतहरू रोप्ने काम कार्यहरू अब तीव्र गतिमा चलिरहेछ।
0: हजुर,
2: अनि साथमा अब कतिपयको रोप्ने काम भइरहेछ, कतिपयको यस्तो आलीहरू काट्ने कामहरू, अब बाजु बाल्ने कामहरू यस्तै यस्तै चलिरहेछ भने अब साउनपछि अब रोपाइहरू छ होइन, कसैको अब असरमै भइरहेछ।
0: हजुर, राम्रोसँग रोप्नु होला। हुन्छ, हामी एकैछिनमा एउटा गीत सुन्नेछौँ, साथीहरूलाई सम्झना समर्पण सार्न सक्नुहुनेछ है त?
2: साथीहरूलाई सम्झिनु भन्दा अगाडि चाहिँ विशेष त म हजुर लगायत प्राविधिकमा रहेर साथी रहनु प्राविधिक परिवार सबैको लागि पनि विशेष सम्झना माया हजुरहरू सबैमा भन्न चाहन्छु है।
0: हजुर धन्यवाद।
2: हजुर एकदमै मस वेलकम। अनि केहीहरूलाई सम्झिनु पर्दाखेरि हाम्रो प्रकाश गुरुज्यू, काजी रमदेव बानीज्यू, अनि भाइ प्रवीण मगर, एक्सन निराज, वरुण चन्चले, आशिष नयन बस्नेत, अनि मन्जु थापा, अनि त्यस्तै गरी हामीलाई टेक बहादुर पुरा राई, राजगले मगर, अनि शम्भु कटुवाल, अनि दाई हुनुहुन्छ मनको साथी जीवन कार्की, अरुन्धति खत्री, अनि अमर निर्देश, अनि मिन बहादुर मगर, इन्द्रबोधी हुनुहुन्छ है, अनि गगन तेराथ निकाल्छ, चन्द्र बस्ने, जसबहादुर थापा, कुमारी योङ, अनि किराती अन्जना हुनुहुन्छ, अनि दिलिसा राई, अनि इन्दिरा चामलिङ, दिलिसा निम्पे, हर्षद कविता राई, सानो सम्झना राई, मान्छे मुखिया, अनि राजेश शर्माजी, योगेन्द्र बस्ने, अनि बहिनीहरू साथमा अब धेरै साथीहरू हुनुहुन्छ, छुटेका साथीहरूलाई पनि विशेष सन्देश सबैमा पुऱ्याउँदै हजुरको बसेबाट छुट्टिन्छु। नमस्ते,
0: नमस्कार, बाइ बाइ। आउनुभएको थियो रोशन फुलाहाङ राईजी हुनुहुन्थ्यो, उहाँसँग छोटो मिठो कुराकानी गरिसकेका छौँ। प्रज्ञा गुरुङजीले लेख्नुभएको छ, मिठो गीत बजाइदिनु भएकोमा धेरै धन्यवाद है भन्नुभएको छ, धन्यवाद छ यहाँलाई पनि। यो सन्देशसँगै हामी भने अब चाहिँ कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, कार्यक्रमलाई छुट्याएको निर्धारित समय सकिसकेको छ। कार्यक्रम रमाइलो साँझमा तपाईँहरूले फोन डायल गर्नुभयो, साथै सन्देशहरू पठाउनुभयो, तपाईँहरूलाई धेरै धन्यवाद। साथै यति बेलासम्म हामीलाई सुनेर साथ दिनुभयो, तपाईँहरूलाई पनि धन्यवाद दिँदै मेरो आवाज तपाईँहरूकै घर आँगनमा पुर्याउन सहयोग गर्नुभयो प्राविधिक मित्र अरुण घिमिरेजीलाई पनि विशेष विशेष धन्यवाद दिँदै भोलिको बसाइमा पक्कै पनि यसरी नै तपाईँहरूसँगै कुराकानी गर्न उपस्थित हुने बाचा गर्दै आजको बसाइमा म पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ, शुभ सन्ध्या।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारी को रोमांस, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिंग र अक्सकार्ट राइड को आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570-82693 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला जान्छ पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
6: लौ चट्याङ पर्ने आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
12: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
13: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
15: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
16: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
17: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्न लागि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: नमुना शिवनगर खानेपानीको सूचना। नमुना शिवनगर खानेपानीका उपभोक्ता सदस्यहरूले प्रयोग गर्नुभएको खानेपानीको बाँकी बकौता महसुल रकम यही असार 32 गतेसम्म भुक्तान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। यदि उक्त समयभित्र बकौता रकम भुक्तान नगरेमा संस्थाको नियमअनुसार धारा काटिने हुँदा यसको जिम्मेवार स्वयं उपभोक्ता सदस्य रहनुहुनेछ। साथै पुनः धारा जडान गर्नु परेमा जडान शुल्क, जरिमाना र बकौता रकम सहित भुक्तानी गर्नुपर्ने हुँदा समयमा नै आफ्नो बाँकी बकौता रकम तिरी सभ्य सदस्य बन्नुहोस्। अनुरोधक, नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैंडाकोट 6, 7, 8 र 9, नवपरासी बर्दघाट सुस्ता पूर्व।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाहा मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह र एडिपीका अध्यक्ष मासुतो काण्डाबीच भेटवार्ता। सरकारको प्राथमिकता सुशासन, आर्थिक वृद्धि र रोजगारी सृजना गर्नु रहेको प्रधानमन्त्री शाहको भनाई। एसईई पूरक परीक्षामा 64.68% विद्यार्थी उत्तीर्ण। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राध्यापक डाक्टर खत्री नियुक्त। रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग गर्दै मध्यबिन्दु नगरपालिका। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 9:45 बजे साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दै भोलि बिहान 9:40 बजे स्विजरल्यान्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुने।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: विजय खबरमा अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास ब्याङ्क एडिपीका अध्यक्ष मासुतो काण्डासँगको भेटवार्ताका क्रममा सो धारणा राख्नु भएको हो। उक्त अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्राथमिकता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने बारे पनि अध्यक्ष काण्डालाई जानकारी गराउनु भएको थियो। उहाँले स्थिर नीतिगत वातावरण, सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको विश्वास समेत व्यक्त गर्नुभयो। उक्त भेटवार्तामा एडिपीका साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार प्रधानमन्त्रीसँग भएको शिष्टाचार भेटवार्तामा एडिपीका अध्यक्ष काण्डाले नेपाललाई प्रदान गरिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसै गरी नेपालको डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि र रोजगारीको नयाँ आधारका रूपमा विकास भइरहेकामा सन्तोष व्यक्त गर्दै अध्यक्ष काण्डाले डिजिटल पूर्वाधार तथा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा एडिबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनी वाक्लेले सरकारले 100 दिनको अवधिमा अभूतपूर्व काम गरेको दावी गर्नुभएको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको

सरकारले निर्वाचन अघि जनता सामु गरेको वाचा अनुसार नै प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पासपोर्ट छपाए र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताउनु भएको छ। मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले आगामी सोमबारदेखि नयाँ कम्पनी मार्फत राहदानी छपाई शुरू हुने स्पष्ट पार्नुभयो। मन्त्री खनालका अनुसार अघिल्लो वर्ष नै अन्तर्राष्ट्रिय बोलपत्र मार्फत नयाँ कम्पनीलाई ठेक्का दिएको भए पनि कानून र प्राविधिक अडचनका कारण कार्यान्वयनमा ढिलाइ भएको थियो। राहदानीको अभाव हुन नदिन साबिकै कम्पनीलाई भेरिएसन अर्डर मार्फत थप 7 लाख प्रति राहदानी छाप्न दिएको थियो। नयाँ सरकार गठन हुँदा 2.5 लाख प्रति राहदानी बाँकी रहेको र ती राहदानी प्रयोग नगरी नयाँ प्रणालीमा जाँदा राज्यलाई करिब $25 लाख नोक्सानी हुने देखिएकाले मौजदा कम भएपछि मात्र नयाँ प्रक्रिया सुरु गरिएको उहाँले स्पष्टीकरण दिनुभयो। राहदानी विभागले आगामी सातादेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। राष्ट्रिय सभाले विभिन्न चार विधेयक दफावर छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइस् भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको हो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सहकारी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ। बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पनि दफावर छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। नेपाल मेडिकल काउन्सिलले दर्ता वा सञ्चालन अनुमति नलिए सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरे बन्द गर्न तथा कानून बमोजिम कारवाही अघि बढाउन 3 तहकै सरकारलाई आग्रह गरेको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले खाद्य स्वच्छता मन्त्रालय सबै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्थानीय तह लगायत निकायलाई पत्रचार गर्दै देशभरका धेरै स्वास्थ्य संस्था कानून बमोजिम सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेको पाइएकोले यस्तो आग्रह गर्नुभएको हो। गुनासो अनुसार नै धेरै स्वास्थ्य संस्था दर्ता बिना नै सञ्चालित भएको मापदण्ड पूरा नगरेको पाएकाले 3 तहका सरकारी निकायलाई पत्रचार गरेको पाण्डेको भनाइ छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई 2082 पूरक अर्थात् ग्रेड विधि परीक्षामा 64.68% विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा 83,523 जना अर्थात् 64.68% विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनु भए यही असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी हुन 186,507 जना विद्यार्थीले आवेदन दिएकामा 129,114 जना परीक्षार्थी मात्र सहभागी भएको उहाँले जानकारी दिनुभयो। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डाक्टर दिपेन्द्र खत्री नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले प्राध्यापक डाक्टर खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो। नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर खत्रीलाई आज शिक्षा तथा खेलकुद मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सह
अध्यक्ष

0: सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गर्नुभयो। यसअघि आयोगका आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको थियो। भरतपुर अस्पतालले 92,36,42,947 रुपियाँ भुक्तानी पाएको छ। बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो। स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लीलाधार पौडेल उपचार बापत अझै 36 करोड असुल हुन बाँकी रहेको जानकारी दिनुभयो। चितवनमा कृष्णसार संरक्षण तथा पर्यापर्यटनको नयाँ क्षेत्र स्थापना गर्ने प्रक्रिया प्राविधिक एवं प्रशासनिक अल्झनका कारण सुस्त बनेको छ। कृष्णसार अनुकूलको खुला वातावरण बनाउन रत्ननगरको टिकौली चौर क्षेत्रका केही रुख हटाउनु पर्ने निर्णय मन्त्रालय स्तरमा स्वीकृत हुन नसक्दा कृष्णसार स्थानान्तरणमा ढिलाइ भएको उहाँले बताउनुभयो। चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फलमा ढुसीजन्य रोगको संक्रमण फैलिन थालेपछि उत्पादनमा गिरावट आएको छ। जिल्लाको अधिकांश ड्रागन फार्ममा यो समस्या देखिएको कृषि प्राविधिकले बताएका छन्। कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार जिल्लाभर 24 हेक्टर क्षेत्रफलमा गरिएको ड्रागन फल खेतीमध्ये धेरैजसोमा ढुसीजन्य रोगको संक्रमण देखिएको छ। उहाँले कोलेटोट्रिजम नामक ढुसीका कारण फलमा कोत्रे रोग लाग्ने जानकारी दिनुभयो। उक्त रोगका कारण फल पहेँलिने, दानामा खैरो थोप्लो देखिने, फल कालो हुने, चाउरिने जस्ता अन्ततः फुट्ने समस्या देखा पर्दछ। रोगको प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सके उत्पादन र बजारीकरणमा ठूलो असर नपर्ने उहाँको भनाइ छ। चितवन नलपरासी झापा मोरङ सुनसरी महत्तरी र बाह्रमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पन्छीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरे। संक्रमित क्षेत्रका सम्पूर्ण पंक्षी पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागको प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। नलपरासी वर्धघाट सुस्तापूर्वकको मध्यबिन्दु नगरपालिकामा पछिल्लो केही वर्ष यता कृषि यान्त्रिकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ्न थालेको छ। मध्यबिन्दु नगरपालिका एकमा प्रकृति कृषि सहकारी संस्था मार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न गरिरहेको छ। परम्परागत विधिबाट दिनौँ लाग्ने काम मेसिन मार्फत छोटो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन्। मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाईँ व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको बचत हुने सहकारी संस्थाका सचिव ओम प्रसाद पाठकले बताउनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612024437।
5: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोपको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नवलप्रासी बर्दघाट सुस्त पूर्वको लिङडाल गाउँपालिकाका किसान विषादी रहे त तरकारी उत्पादनमा जुटेका छन्। तरकारी तथा अन्न बालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाए पश्चात त्यहाँका किसान खेतबारीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन्। बुलिङटार गाउँपालिका एकी पहलसिंह सारू मगरले स्थानीय सामग्रीबाट झोलमल तयार पारेर अन्न बालीमा प्रयोग गर्न थालेको बताउनु भयो। झोलमल बनाउँदा स्थानीय स्तरमा उत्पादन हुने असुरु, खुर्सानी, लसुन, अदुवा, निमपत्ता, गाईको पिसाब लगायत सामग्री प्रयोग हुने उहाँको भनाइ छ। यहाँका किसानलाई प्राङ्गारिक खेती गर्न प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न सङ्घ संस्थाको सहयोगमा अभिमुखीकरण तालिम सञ्चालन गरिएको थियो। बुलिङटार गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक विष्णु ढकालले पालिकाभित्रका कृषक पछिल्लो समय प्राङ्गारिक खेतीतर्फ अग्रसर भएको बताउनुभयो। चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ। भरतपुर महानगरपालिका सातमा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो। जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा 20 लाखको लागतमा बिक्री केन्द्र स्थापना गरिएको हो। सङ्घका अध्यक्ष चन्द्र प्रसाद अधिकारीका अनुसार उत्पादनको सन्तुलन नमिल्दा बजारीकरणमा समस्या भएपछि आफ्नै बिक्री कक्ष स्थापना गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो। नलप्रासी पश्चिमको वृद्धघाट स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान सहरी दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय वृद्धघाटका अनुसार बुटोलबाट काठमाडौँ जाँदै गरेको BAP 08001J0094 नम्बरको इभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको N6X3460 नम्बरको ट्रक बर्दघाट नगरपालिका 4 तारेभिरमा एक आपसमा ठक्कर खाएका हुन्। दुर्घटना आज बिहान 11:15 बजे भएको हो। दुर्घटनामा परि इभी भ्यानमा सवार चालक सहचालक सहित 10 जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल पठाइएको थियो। दुर्घटनामा संलग्न ट्रकका चालक मकनपुर थाहा नगरपालिका 11 बस्ने 35 वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि पनि राजमार्गमा सवारी आगमन अवरुद्ध नभएको र दुवै सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दाघाटले जनाएको छ। अलराउन्डर विवेक कुमार यादवले चितवन राइनोसबाट एनपिएलको तेस्रो संस्करण खेल्ने भएका छन्। क्याटेगोरी एमा रहेका विवेक लक्की ड्र मार्फत चितवन पुग्नु भएको हो। उहाँलाई अनुबन्ध गर्न 4 टोली अधिकतम 15 लाख रुपियाँको बोली लगाएका थिए। पहिलो संस्करणमा लुम्बिनी लायन्सबाट खेलेका विवेकले चोटका कारण दोस्रो संस्करण गुमाएका थिए। उहाँलाई अनुबन्ध गर्न विराटनगर किङ्स, कर्णाली एक्स र पोखरा एभेन्जर्सले पनि चासो देखाएका थिए। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 बजे अमेरिकाको एटलान्टा रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले केभ भर्डेलाई 3-2 र इजिप्टले अस्ट्रियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। अर्जेन्टिना समूह जेको विजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1988 भएको ओलम्पिक फुटबल र सन् 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। त्यस्तै विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 9:45 बजे स्विजरल्यान्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभर रङ्गशालामा हुनेछ। खेल खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह र एडिबीका अध्यक्ष मासतो कान्डाबीच भेटवार्ता। सरकारको प्राथमिकता सुशासन, आर्थिक वृद्धि र रोजगारी सृजना गर्नु रहेको प्रधानमन्त्री शाहको भनाई। एसई पूरक परीक्षामा 64.68% विद्यार्थी उत्तीर्ण। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राध्यापक डाक्टर खत्री नियुक्त। रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग गर्दै मध्यबिन्दु नगरपालिका। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 10:45 साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दै भोलि बिहान 2:00 स्विजरल्यान्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुने। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्री माया गाह मगर बिदा हुन्छु। नमस्कार।
7: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
10: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
14: तेलको जर्किन बोक्दै कता हो दिदी?
12: सञ्जीवनी तेल मिल।
14: किन नै सञ्जीवनी तेल मिल नै?
12: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
14: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
4: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
15: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445। बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
16: अहिले साँझको 7 बज्यो।

0: FM 101.9
1: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार
1: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल
3: स्वाद मात्र होइन प्रेम पस्किने
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
5: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0078 50 12 94 मोबाइल 9809233894
6: अब सुन्नुहोस् पुरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
7: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
7: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
6: मद्यपान र धुम्रपान सेवन नगरौँ।
7: स्वस्थ रहौ सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी। मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले। अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा। मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो। पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
12: मेरो तोला कान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 9855509934।
13: शुभ प्रभात गुरुआमा।
14: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
14: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
14: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
14: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जय हनुमान ज्ञान गुण सागर
20: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 मा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
21: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
20: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
21: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
22: सर, एउटा प्रश्न सोधौँ है?
23: सोध न।
22: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
23: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
22: हस्, धन्यवाद सर।
24: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
25: अबुई सर्प, मार्नु आमा मार्नु, नत्र टोक्छु यसले।
26: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
25: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
26: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
24: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
27: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
24: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
28: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला जान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: हेलो हाई ओ साथी तिमी कता हिँडेको
7: हाई म आज कैराकोट ड्रेस सपिङको
6: किन के पाइन्छ र
7: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
8: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा
0: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
10: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
9: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
11: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
12: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
13: जय माता मौला काली
14: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
15: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
15: पवित्र देवघाटधाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
14: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
15: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
16: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
17: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
18: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834
19: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
20: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौँ उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ
14: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
21: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ
22: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित। कर्जा विस्तारमा जोड दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक। अब ऋण लिन बैंकहरूको भर पर्नु नपर्ने। बैंकहरूको पनि पुनर्वर्गीकरण गरिने।
1: निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड दिएको छ।
0: विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न वाणिज्य बैंकलाई अनुमति। बन्द उद्योग पुनः सञ्चालन गर्न सरकारले सहुलियत दिने। हेटौडा कपडा उद्योग सञ्चालनका लागि 33 लाख निकासा।
2: कपडा उद्योगको 33 लाख रुपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ।
0: एसई ग्रेड वृद्धि परीक्षामा करिब 65% विद्यार्थी उत्तीर्ण। मौज्दात राहदानी सकिएपछि मात्रै नयाँ प्रणाली लागू हुने। 7 जिल्लामा बर्ड फ्लू नियन्त्रण, उपत्यका र काभ्रेमा भने नियन्त्रण बाहिर।
3: भक्तपुर भने अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती, बनेपा, धुरीखेत लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
0: र श्रीलङ्काको कारागारमा भएको हिंसामा मृत्यु हुनेको संख्या 27 पुग्यो। छानबिन सुरु। विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्ट भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुकुम्बासी समस्या समाधानका लागि सरकारले 25,000 रुपियाँ सहित होल्डिङ सेन्टरबाट पुनर्स्थापनाको प्रक्रिया अघि बढाएको छ। तर स्थायी बसोबासको टुङ्गो बिनाको स्थानान्तरणले प्रभावित परिवारमा अन्यल हुनु स्वाभाविक हो। दीर्घकालीन समाधानका लागि सुरक्षित आवास, कानूनी पहिचान र जीविकोपार्जनको आधार सँगसँगै सुनिश्चित गर्नुपर्छ। सरकारका प्रयास सफल बनाउन सुकुम्बासी परिवारले पनि सहयोग र विश्वासका साथ पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ। आपसी सहकार्यबाट मात्रै दशकौं पुरानो यो समस्या स्थायी रूपमा समाधान हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै कर्जा विस्तार, वित्तीय स्थायित्व र मूल्य स्थिरता बीच सन्तुलन कायम गर्ने रणनीति अघि सारेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत जमानीका आधारमा ऋणीमाथि असीमित दायित्व सिर्जना हुने व्यवस्था हटाइने भएको छ। साथै चेक अनादरका कारण कालो सूचीमा परि बैंकिङ सेवा लिनै नसक्ने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिनेछ। लामो समयदेखि समस्यामा रहेका रुग र उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन, दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरुत्थानका लागि पनि विशेष व्यवस्था गरिने उल्लेख छ। राष्ट्र बैंकले संस्थाको वित्तीय अवस्थाका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने तथा पर्याप्त विदेशी मुद्रा सञ्चित कायम राख्ने, आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बताउनुभयो।
1: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित जारी गरिएको छ। ब्याज दर तल जान नदी बढी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड दिएको छ। पश्चिम एसियामा बढेको भू राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ।
5: आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्ने भएको छ। गभर्नर विश्व पौडेलले व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा विस्तार गरिने जानकारी दिनुभयो। यस वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहलाई सहज बनाउने निजी क्षेत्रको मनोबल बढाउने संकेत दिएको अर्थविदहरू बताउँछन्। पछिल्ला वर्षहरूमा उद्योग व्यवसाय सुस्त हुँदा बैंकहरूमा ठूलो परिणाममा तरलता थुप्रिएको र निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्थामा राष्ट्र बैंकले नियामकीय केही व्यवस्था खुकुलो बनाएको देखिन्छ। जारी मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन सक्ला। यस विषयमा विश्लेषण सहितको सामग्री केही बेरमा साझा खबरमा सुन्न सक्नुहुनेछ। सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएको छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले 33 लाख रुपियाँ निकासा गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उद्योग सञ्चालनको तयारी र सञ्चालन ढाँचाबारे प्रश्न उठाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जानकारी दिनुभयो।
2: कपडा उद्योगको 33 लाख रुपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ, त्यहाँ एउटा उद्योगमा गइसकेको छ र त्यो मरम्मत कार्य पनि अगाडि बढिसकेको छ र अब केही महिनामै चाहिँ सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।
5: सरकारले मौजात रहेका राहदानी सकिएपछि मात्रै नयाँ राहदानी छपाई प्रणाली लागू गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै नयाँ सरकार गठन हुँदा करिब 2,50,000 राहदानी मौजात रहेको र ती प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा करिब 25 लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले मौजात कम भएपछि मात्र नयाँ कम्पनीहरू मार्फत राहदानी वितरण सुरु गरिने बताउनुभयो।
6: अर्को सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट हामी उपलब्ध गराउने तयारीमा छ यति बेला पासपोर्ट विभाग र त्यसैको तयारी स्वरूप यो हप्ता 3 दिन विशेष गरी बुधबार बिहिबार र शुक्रबार चाहिँ जिल्ला र नियोग विदेशी नियोगहरूबाट पासपोर्ट अप्लाई गर्न पाइँदैन भनेर हामीले सार्वजनिक सूचना गरेका छौँ। त्यो नेपालको इतिहासको सबभन्दा ठुलो डिजिटल ट्रान्जिसन भइराखेको छ। 1 करोडभन्दा नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको डेटा ट्रान्समिसन अर्को सिस्टममा गरेर त्यसपछि चाहिँ हामी नयाँ पासपोर्ट वितरण प्रणालीमा जानुपर्ने हुन्छ। त्यो त्यसको लागि चाहिँ यो हप्ता हामीले त्रिपुसमा पासपोर्ट विभागमा 2 दिन र नियोग जिल्लाहरूमा 3 दिन चाहिँ हामी पासपोर्ट नदिएर सोमबारदेखि अब हामी यो औपचारिक प्रक्रियामा जाँदैछौँ।
5: नयाँ प्रणाली कार्यान्वयनका लागि करिब 1 करोड नेपालीको डिजिटल विवरण सार्नुपर्ने भएकाले यो साता केही दिन राहदानी सेवा प्रभावित हुनेछ। जिल्ला प्रशासन कार्यालय विदेशी स्थित नेपाली नियोग र राहदानी विभागबाट केही दिन आवेदन लिन रोक लगाइएको छ। सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी विवरण सुरु हुनेछन्। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 संघीय बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई र आएको विनियोजन विधेयक 2083 राष्ट्रिय सभाले पनि आज बहुमतले अनुमोदन गरेसँगै बजेटले स्वीकृति पाएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकले विधेयक बहुमतले पारित गरेको छ। दुवै सदनबाट बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने कानुनी आधार प्राप्त गरेको छ। सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार सोमबार बिहानसम्म मात्र खाना उपलब्ध गराएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीहरूले विरोध जनाएका हुन्। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गते भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी श्रेष्ठले सिआइएनलाई जानकारी दिनुभयो।
7: बस्नलाई समस्या भएन, एक दुई दिन हामी कोठा खोल्न गाह्रो भयो भने सोध्दै गर्नु होला, यहीँ बस्नु होला, खानाको चाहिँ अब जवाब गर्नुहोस् है, पैसा पाइसकेपछि हामीले नि खुवाउनु गाह्रो भयो अप्ठ्यारो भयो भनेर कुरा चाहिँ गरे हामीलाई अब

0: तापाङ सुनसरी महोत्तरी बारा चितौन र नवलप्रासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ ललितपुर भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सिआइएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो।
1: 11 जिल्ला मध्ये 7 जिल्लामा पूर्ण रूपमा रोग नियन्त्रण आइसकेको छ। त्यो 7 जिल्ला भनेको कोशीका 3 जिल्ला झापा मोरङ सुनसरी त्यसपछि चितवन 4 भइहाल्यो पाँचौँमा महोत्तरी त्यसपछि 12 थट्यो भइहाल्यो अनि चितवन त्यसमा चाहिँ अहिले रोग पूर्ण रूपमा कन्ट्रोल आइसकेको अवस्थाहरू विद्यमान छ। काठमाडौँ भेरीमा चाहिँ के छ भन्दाखेरि काठमाडौँ भेरीमा आउटब्रेकको स्थिति हेर्दाखेरि अहिले अलिकति ललितपुर र यता काठमाडौँ चाहिँ अलिक घटेको हो कि यस्तो छ र भक्तपुर पनि अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती बनेपा हुरीखेत लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। श्रीलङ्काको निगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ। घटनामा 100 भन्दा बढी व्यक्ति घाइते भएपछि सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको छ भने आपराधिक अनुसन्धान पनि सुरु गरेको छ। प्रहरीका अनुसार प्रतिद्वन्दी लागु औषध तस्करी समूहबीच भएको झडपका क्रममा केही कैदीले सुरक्षाकर्मीको हतियार खोसेपछि गोली चलेको थियो। घटनामा 97 जना निगोम्बो अस्पताल र 19 जना कैदी कोलम्बो स्थित अस्पतालमा उपचाररत छन्। सुरक्षा व्यवस्थापनका लागि केही कैदी र विदेशी नागरिकलाई अन्य कारागारमा सारिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 आज अफ्रिकी टोली इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति 9:45 सुरु हुनेछ। अर्जेन्टिना समूह चरणका 3 खेल र अन्तिम 32 को खेल जित्दै अपराजित रूपमा अन्तिम 16 पुगेको हो। कप्तान लियोनल मेस्सीले 4 खेलमा गोल गर्दै 7 गोल सहित उत्कृष्ट लय कायम राखेका छन्। 39 वर्षको उमेरमा पनि मेस्सी विश्वकपमा लगातार कीर्तिमान बनाउँदै टोलीका प्रमुख खेलाडी बनेका छन्। अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको थियो।
2: सन्तोषी रावल। आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने
3: वित्त नीति अर्थात् बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ
2: तर नीति कार्यान्वयनमै सफलता निर्भर। विज्ञ संघको संवादसँगै वर्षा मासमा खेतीपाती गर्दा ध्यान दिनुपर्ने कुरा, विशेष श्रृङ्खला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
5: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
7: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही

0: दिन राति 8 बजे CIN मार्फत देशभरि कार्यक्रम हेलो सांसद
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले SE ग्रेड वृद्धि पूरक परीक्षामा करिब 65% उत्तीर्ण भएको जनाएको छ। परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी 129,194 विद्यार्थी मध्ये 83,523 जना अर्थात 64.69% उत्तीर्ण भएका छन्। जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 अङ्क प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुक्लो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग साथी सन्तोष गन्धर्वले सोध्नु भएको छ।
3: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात् बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई चाहिँ स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढङ्गले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिएको छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढङ्गले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिने चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढङ्गले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसमा नपर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात् ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनिएको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो आउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि
4: जस्तो अब निजी क्षेत्रको कर्जा प्रभावमा 11% बढाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ, यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ?
3: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन। कार्यविधि आउँदाखेरि धेरै कुकुलो सहज ढङ्गले जाने हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पुरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्या व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा?
5: खेती गर्ने सिस्टम छ, त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ।
2: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला? विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृङ्खला हेलो मौसम।
4: कृषिमा आत्मनिर्भर बन्न के गर्ने? कुन मौसममा कस्तो बाली लगाउने? बाली अनुसारको जलमल कसरी गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी कृषिमा आत्मनिर्भर बन्न एउटा किसानले के गर्नुपर्छ, कुन मौसममा कस्तो बाली लगाउन सकिन्छ, किसानले बाली अनुसारको मलजल कसरी गर्ने, यसबाट के फाइदा हुन्छ, यस विषयमा कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग कुराकानी गरेका छौँ।
8: अर्को प्रशान्त नेपालजीको कमेन्ट छ, कृषिमा नेपाललाई आत्मनिर्भर गर्न नेपाली कृषकले सबैभन्दा बढी के कुरामा प्राथमिकता दिनुपर्छ भन्नुभएको छ। यो अहिले बर्खायामको भन्दा पनि समग्र कृषिलाई जोडेर उहाँको कमेन्ट आएको रहेछ, यसमा छोटोमा भन्नुपर्दा
5: हजुर पक्कै पनि यो हामी चाहिँ यो हाम्रो नेपाल सरकारको टार्गेट पनि आत्मनिर्भरतातिर हो। पक्कै पनि हामीले जहाँ आज म पनि कृषिकै विद्यार्थी भइसकेपछि अब आत्मनिर्भरता हाम्रो पहिलो प्रायोरिटी हो। अब त्यसको लागि के गर्नुपर्छ भनेर उहाँले प्रश्न सोध्नुपर्छ। मैले चाहिँ एउटा उदाहरणको लागि अहिले चाहिँ धानलाई नै लिएँ, धानको सिजन छ भने अब नेपालको यदि धानको अवस्था हेर्नुभयो भने हाम्रो प्रोडक्सन हेर्नुभयो भने चाहिँ करिब करिब 57-58 लाख मेट्रिक टन छ। हाम्रो डिमान्ड हेर्नुभयो भने करिब करिब 70 लाख हेक्टर छ। अब त्यस हिसाबमा करिब करिब हामी 10 लाख मेट्रिक टनको हाराहारीमा डेफिसिटमा छौँ। अब रह्यो कि अब धानमै यदि आत्मनिर्भर बन्नु छ भने के गर्ने भन्ने कुरा छ।
8: धान खेती विस्तार गर्न पर्यो, उत्पादन बढाउन पर्यो,
5: दुईटा तिनटा कुरा छ। हजुरले धान खेती विस्तार गर्ने सम्भावना अलिकति कम देखिन्छ अहिले,
8: जग्गा बढाउन सकिँदैन।
5: पछिल्लो यो 10-15 वर्षमा हेर्नु हो भने धान खेती करिब करिब घट्या छ, 0.36% जति घटेको रहेछ, तथ्याङ्कले त्यो देखाउँछ। अब रह्यो गर्न के सकिन्छ त दुई तिनवटा कुरा छ। पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ प्रयोग गर्ने कुरा छ है। अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ। त्यो भएर पहिलो काम भनेको उन्नत धान बिउ चाहिँ व्यवस्था गर्नु पर्यो। अब पर्यो भन्दा पनि हाम्रो अनुसन्धानहरूले नेपाल कृषि अनुसन्धान परिषदले पनि यो पछिल्लो हेर्नुभयो अहिलेसम्म हेर्नु 140 भन्दा बढी जात चाहिँ यहाँहरू सिफारिस गरेको रहेछ धानको।
8: त्यो उन्नत जातको धानको बिउ पनि कहाँबाट ल्याउने भन्ने पनि त थाहा हुनु पर्ने रहेछ नि त किसानलाई।
5: एकदम समस्या छ कतिपय कुराहरूमा। अब त्यो सिड सप्लाई सिस्टम भन्छौँ हामी, त्यसमा अलिकति वर्कआउट अझै पनि काम गर्नुपर्ने देखिन्छ। त्यो भएर मैले पोइन्टमै भन्दाखेरि चाहिँ पहिलो भनेको इम्प्रुभ सिडको कुरा छ, दोस्रो भनेको हाम्रो अहिलेकै सिडहरूको पनि के छ कि उत्पादन अहिले नेपालको औसत उत्पादन धानको हेर्नुभयो भने प्रति हेक्टर करिब करिब 4 टन पर हेक्टर जति छ। तर हामीले प्रयोग गर्ने गरेकै भेराइटीहरूको पोटेन्सियल भनेको 6 टन 6 टन पर प्रति हेक्टर जति छ। भन्नाले हाम्रो जुन खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यौँ भने जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ। यसका सँगसँगै अब मैले तेस्रो पोइन्ट चाहिँ अब यदि मलको कुरा गरे पनि धेरै जसो गाली पनि खाइन्छ,
8: मलको
5: समस्या छ। तै पनि यदि मल र पानीको व्यवस्थापन यदि समयमा गर्न सक्यौँ भने के हुन्छ, धानको उत्पादन बढाएर हामी धानमा आत्मनिर्भर बन्ने सम्भावना छ।
8: अब अहिले अब धान रोप्ने बेला छ, यो बेलामा चाहिँ मल पानीको त्यो व्यवस्थापन हुन्छ नि माटोको उचित तरिकाले तपाईँहरूले अहिले पनि भन्दै हुनुहुन्थ्यो, त्यो कसरी गर्न सक्छ नि त किसानले छोटोमा सजिलो तरिकाले?
5: अब यो मेरो विषयवस्तु चाहिँ यो सिँचाइ व्यवस्थापन वाटर म्यानेजमेन्टकै कुरा छ भने अब रह्यो कुरा, म एकातिर आफै भन्दैछु यो मनसुनले गर्दा चाहिँ पानीको अवस्था चाहिँ गम्भीर छ भन्दैछु, कुनै ठाउँमा ठुलो पानी पर्दैछ, कुनै ठाउँमा पानी नै छैन। अब यस्तो अवस्थामा पानीको विद्यार्थीले भन्न सक्ने ठाउँ के छ कि हामीले पानीलाई कन्जर्भ गर्न सक्नुपर्ने अवस्था छ।
8: जस्तो कि
5: मैले अब साधारण अर्थमा भन्दै गर्दाखेरि जहाँ धान खेती हुन्छ अब हामी साना साना स्ट्रक्चरहरू यस्तो बनाउनु पर्यो कि पानी परेको बेला त्यहाँ चाहिँ केही पानी कलेक्ट गर्न सकौँ, जम्मा गर्न सकौँ। अब यो काम चाहिँ त्यति सजिलो चाहिँ छैन,
8: कसरी कसरी जम्मा गर्न सकिन्छ?
5: मैले भन्दै गर्दाखेरि के हुन्छ कि अब तपाईँको यदि खेतको एरिया चाहिँ जति छ त्यसको 1-2% त बढी हुन्छ, तर 1%मा पनि साना साना पोन्डहरू पोखरीहरू बनाउन सक्नु पर्यो,
8: एउटा कुनै गरा छ खेत छ गराको छेउमा एउटा सानो पोखरी जस्तो बनाउनु पर्यो।
5: अब रह्यो कुरा त्यति पानीले मात्रै धान खेती त गर्न सकिएन, गाह्रो छ। अब त्यसो भए चाहिँ हामीले गर्नुपर्ने के हो कि हामी सिँचाइमा पढ्छौँ इरिगेसन सेडलिङ भन्ने चाहिँ, त्यो भनेको
8: ठुल्ठुलो शब्द गाह्रो शब्द बुझ्न गाह्रो
5: छ। त्यसलाई साधारण भाषामा बुझाउँदाखेरि हामीसँग थोरै पानी छ, त्यो पानीलाई कुन समयमा दिँदाखेरि चाहिँ प्लान्टलाई बिरुवालाई चाहिँ बढी असर नहुने गरी हामी हाम्रो उत्पादन बढी नघटोस् भन्ने कुरा हुन्छ। जस्तो कुरा के हुन्छ कि यदि पर्याप्त पानी छ भने जति दिँदा पनि भइगयो, तर थोरै पानी छ भने कुन टाइममा दिउँ कि प्लान्टलाई बढी स्ट्रेस नहोस्। त्यो भएर इरिगेसन सेडलिङको कन्सेप्ट धानको लागि हेर्नुभयो भने यदि धानमा यदि फुल फुल्यो फ्लावरिङ स्टेज हुन्छ, फुल फुल्ने समयमा चाहिँ र त्यो पसाउने बेलामा चाहिँ यदि पानी पाएन भने धानको उत्पादन स्वाटै 50%
8: घट्छ।
5: अब त्यसो भए अब हामीसँग पानी छ भने अब फुल फुल्ने टाइम छ हामीसँग, अर्को भनेको चाहिँ अब ग्रोइङ भइरहेछ जर्मिनेसन भइसक्यो त्यतिखेर छ, त्यतिखेर अब हामीले पोन्डमा थोरै पानी कलेक्ट गरेका छौँ भने त्यो पानी कतिखेर दिँदा उपयुक्त हुन्छ त? हामी वेट गर्छौँ कि फ्लावरिङ होस् फुल फुल्ने टाइम समय पनि त्यो पानी दिउँ, कमसेकम थोरै भए पनि त उत्पादन हुन्छ भन्ने कुरा हुन्छ। इरिगेसन सेडलिङको कन्सेप्ट त्यो हो क्या,
8: त्यो भनेको ठ्याक्कै
5: क्रिटिकल स्टेज, धानको क्रिटिकल स्टेज के हो, गहुँको क्रिटिकल स्टेज के हो, त्यो कुराहरू चाहिँ भन्नाले एकदम संवेदनशील त्यहाँ नभइकन त्यहाँ ड्यामेज हुन्छ। जस्तो गहुँको
8: अब अहिले त्यो फुल फुल्ने बेला र त्यो बाला लाग्ने बेला अझै समय छ, हामीले कुर्न सक्छौँ, टाइम छ अहिलेको समयमा
5: चाहिँ। अहिले चाहिँ हाम्रो अब्जेक्टिभ के हुनसक्छ, यदि गाह्रो होला तर पानी जुन ठाउँमा कासे पानीको घरमा हामी खेती गर्दैछौँ, धान मात्रै होइन तरकारी खेती गर्ने किसानहरू हुनुहुन्छ, पानी कलेक्ट गर्न कोसिस गरौँ क्या, पानी कसरी हुन्छ कलेक्ट गरेर अब चाहिँ अब सानो सानो पोन्डहरूमा चाहिँ बनाएर चाहिँ केही जम्मा गर्न सक्यौँ भने एकैचोटि पुरै चाहिँ हामी मिनिमाइज गर्न सक्दैनौँ।
8: अब अहिले कतै कतै थोरै पानी परिरहेछ, कतै धेरै पानी परिरहेछ, थोरै पानी परेको ठाउँमा चाहिँ जति पानी परेछ छेउमा
5: छेउमा
8: पोखरी बनाएर जम्मा गर्न पाइयो भने
5: मात्र होइन तरकारी खेतीको लागि पनि उपयुक्त हो। हेर्नुभयो भने कति ठाउँमा राम्रो अभ्यासहरू पनि भएको छ, प्लास्टिकको प्लेट बनायो त्यसमा पानी कलेक्ट गरेर तरकारीमा टमाटरमा चाहिँ धेरै जसो टनेल खेती गर्ने किसानहरूले पानी जम्मा गर्यो त्यसैबाट चाहिँ पानी दिने गर्नुभएको छ। त्यो भएर अलिकति हामीले अहिले जुन बदलिँदो मौसम छ नि त्यसमा केही न केही अलिकति सोच नयाँ तरिकाले सोच्नुपर्ने चाहिँ देख्यो,
8: किसान पनि चनाखो हुनुपर्ने बेला चाहिँ भयो,
5: पक्कै पनि नभए त सकिन्न।
0: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
2: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। कर्जा विस्तारमा जोड दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक भएको छ। अब ऋण लिन बैंकहरूको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ। बन्द उद्योग पुनः सञ्चालन गर्न सरकारले सहुलियत दिने भएको छ। र विश्वकप फुटबलमा आज राति 10:15 अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
9: विजय टाइम्स विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437।
10: अहिले रातिको 8 बज्यो।
11: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
12: ल लिनुहोस्।
11: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
12: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
11: स्वाद मात्र होइन प्रेम पस्कने।
13: स्वाद मात्र होइन प्रेम पस्कने।
14: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
15: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
16: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
17: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
18: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
19: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
20: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
19: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
20: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
19: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
20: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
21: तेलको जर्किन बोक्दै कता हो दिदी?
22: सञ्जीवनी तेल मिल।
21: किन नि सञ्जीवनी तेल मिल नै?
22: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
21: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
18: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
23: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
18: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

0: दाई ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या
0: हो
1: नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
4: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि, त्यही गएर हुन्न र?
3: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
8: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धी सम्धिनीको फोटो खिच्नु परेन?
0: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
8: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
11: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
10: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
6: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: सामुदायिक रेडियो विजय FM 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानी कि सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सन्चो बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: जेसुकै होस्, हामीलाई मात्र के को चिन्ता भने हाम्रो घरमा लागे होइन के अरे?
1: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नब्बे नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
0: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
1: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्त नि दिदी, कुरै नसुने किन उठ्या?
0: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
2: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बो।
5: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
6: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
5: भयो दाइ।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
8: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन्। वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो, तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ। आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ।
2: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
7: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला, तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

FM 101.9. Sayon Radio.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा 5.5% महँगी कायम राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित मौद्रिक नीति सार्वजनिक
1: विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा मौद्रिक नीतिले जोड दिएको छ।
0: विगत भन्दा यो वर्षको मौद्रिक नीति किन फरक?
2: फिस्कलको आफ्नै रोल हुन्छ, मोनेटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ।
0: नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरुपयोग सम्बन्धी मुद्दामा दोषी ठहरिएको विषयमा गरिएको अपिल हारेकी छन्। प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन्, जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनु

0: गरिनेछ। यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ। प्यारिसबाट बीबीसीका ह्यु स्कोफिल्ड भन्छन्,
1: टेक्निकली शी क्यान रन,
0: प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छिन्, तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन्। त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनु पर्नेछ र उनीहरूले के भन्छन् हेर्नुपर्नेछ। बीबीसीका ह्यु स्कोफिल्ड। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ। तर ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप तैयिप एर्दोआनको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइए। युक्रेनका अभियोजकहरूले गत महिना मोनाकोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनस्तासिया भेरेजोप्स्का नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा दुई पुरुषलाई पक्राउ गरिएको र तीमध्ये एकजना पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ मृत्यु हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कडा सजायको व्यवस्था गर्ने नयाँ संचार सम्बन्धी कानून लागू भएको छ। यो नयाँ कानून चर्चित सेलिब्रिटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य संगठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उक्त अफ्रिकी देशका निम्ति डब्ल्युएचओकी प्रतिनिधि डाक्टर एनी एन्सियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले संक्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1500 भन्दा बढी संक्रमणका घटना पुष्टि भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझा पखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25 मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय ब्याङ्कले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने, अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रुग्न उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र ब्याङ्कका गभर्नर विश्व पौडेलले बताए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
3: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलनसहित आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गभर्नर विश्वनाथ पौडेलले बताए।
4: यस उद्देश्य प्राप्ति गर्न बैङ्क तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पुँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
3: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गभर्नर पौडेल,
4: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड दिएको छ।
3: आर्थिक वर्ष 2083-84 का लागि निजी क्षेत्रतर्फ 11% को कर्जा विस्तार र 14% को विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विप्रेषण प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
2: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौँ।
5: अहिले आउँदा चाहिँ मौद्रिक नीति र नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने परिपत्रको बिचमा चाहिँ ठ्याक्कै फरक पारेर यो मौद्रिक नीति आएको छ। मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क दर रेटहरू चाहिँ कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। खालि यसले चाहिँ के भनेको छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ पछि होइन, र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको म्यान्डेट लिएर चाहिँ मौद्रिक नीति आएको छ। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
2: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनुभयो?
5: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गराएको छ। जुन बजेट आयो त्योसँग चाहिँ तादात्म्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
2: अनि यो शेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
5: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न पाउँदैन, नपाउने खालको

0: यो फिनान्सियल पोलिसी फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मोनिटरीले गरिदिनु पर्यो, मोनिटरी पोलिसीमा चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले क्या, व्यवसायीले, व्यापारीले, उद्योगपतिले, ब्याङ्करले, त्यो हुँदाखेरि चाहिँ मोनिटरी पोलिसीले चाहिँ मोनिटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ दायित्व दिने मात्रै हो है, यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ, मोनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ। र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मोनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला र फिस्कल र मोनिटरीको बिचमा चाहिँ डिफ्रेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई, ब्याङ्कर्सलाई, व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मोडलदेखि लिएर।
1: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला। अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट।
2: जेठ असार साउन महिनामा पदयात्राका लागि फाटाफुट्ट मात्र पर्यटक आउने भएकोले लो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।
3: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो, दुई महिना त 90% हारिमा अकुपेन्सी भयो भने अहिले 50% हारिमा चाहिँ भारतीय पर्यटकका कारण पोखराको अकुपेन्सी छ होटलको।
2: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको पन्जाब विजय कुमार।
4: हम पंजाब से यूट्यूबमा
5: देखेर भारतको पंजाबबाट यहाँ आएको हुँ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
2: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पण्डित बताउँछिन्।
6: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरेँ अनि राम्रो लागेर घुम्न आएँ।
2: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
7: कति हाम्रो तीर्थयात्रुहरू लसुन अदुवा पनि खानुहुन्न, प्याज ए बी सी क्लासको चाहिँ क्वालिटी हेरेर भेजिटेरियनहरूलाई आश्रम चाहिँ स्थल राखिदिनु पर्यो, त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इन्डियाको कमसे कम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउने तर्फ चाहिँ लाग्नुपर्छ।
2: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ, कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मैत्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
1: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा। बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खतिवडाले बीबीसीलाई बताए। उनले भने,
8: यसको चाहिँ हाम्रो तीनवटा मुद्दा चल्दै थियो अदालतमा, यो मुद्दामा चाहिँ लिखित कृत्य, राज्य विरुद्ध कसुर, ठगी र सङ्गठित अपराध अथवा मफिया तर्फ कसुरमा सफाई पाउने भनेपछि यसमा सफाई पाउने प्रतिवादीहरू चाहिँ रामशरण केसी, टङ्क कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशी बुढा थोकीले सफाई पाउनुभयो। अरू प्रतिवादीहरूलाई चाहिँ कुनै न कुनै मुद्दामा चाहिँ कसुर ठहर भएको अवस्था छ। यही 2083 असारको 29 गते अर्को पेशी चढ्छ, त्यो पेशीमा चाहिँ सजाय निर्धारणको बहसको फैसला हुन्छ।
1: उनी थिए काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
10: अहिले रातिको 9 बज्यो।

0: आद्र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
2: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी। मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
8: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
8: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
8: बाल रोग सेवा,
11: न्यूरो सर्जरी सेवा,
8: न्यूरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
12: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
13: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
14: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
17: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
18: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834।
19: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
1: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बीचको उन्नाइस भएन।
2: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौ नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।

0: युजर एफएम 101.2।
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट। जंगल सफारी को रोमांच, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ
2: बगैचा एडवेंचर रिसोर्ट।
1: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर कैडाकोट 11 नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोलाई जान्दछुन पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
7: ए बाबु, अँ त्यहाँ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: यी संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यहीँ समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 0564493773 र 4947141, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9801363412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
4: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
3: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
5: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9/84, फोन 0785012126, वेबसाइट www.maulakalika.org.np।

0: विजय FM 101.9
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
8: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
9: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि त्यही गर हुन्न र
8: ल ल गएर तुरुन्त बुक गरिहाल है
10: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
11: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 98612-20437
12: जय माता मौला काली
13: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
14: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
13: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
15: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
16: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
17: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
15: छाती पेट मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
18: सर्जरी सम्बन्धी सेवा
15: हार जोडी सम्बन्धी सेवा
18: स्त्री तथा प्रसूति रोग सेवा
15: बाल रोग सेवा
18: न्युरो सर्जरी सेवा
15: न्युरो साइकेट्रिक सेवा
18: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब ईसीजी ईईजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
17: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 0656-5514 र 5255517
19: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
20: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
21: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
22: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
23: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि
24: मोबाइल 9851129163 9550474503 र 9551184503
23: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: वार्षिक बजेट पारित लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको विद्यार्थीको अपूर्व सिकाइ रोबोटदेखि उत्पादनसम्म शीर्षकको शुभ समाचार।
1: नमस्कार, नयाँ युगको प्रविधिमा तपाईलाई स्वागत छ। काबासोती अन्तर्गतको ढोकीको त्रिभुवन माध्यमिक विद्यालयको परिसरमा प्रवेश गर्ने जो कोहीलाई यस्ता शब्दले स्वागत गर्ने गरिन्छ। स्वागत गर्ने विद्यालयको शिक्षिका वा कर्मचारी नभएर शिक्षक र विद्यार्थीले मिलेर बनाएको राधा नाम गरेको रोबोट हुन्। गाउँकै सामुदायिक विद्यालयमा रोबोटले स्वागत गरेको दृश्य धेरैका लागि अनौठो लागिरहेको छ, तर अहिले काबासुतीका विद्यालयमा यस्तै नयाँ अध्याय शुरू भएको छ। विद्यार्थीले कतै रोबोट चलाइरहेका छन्, कतै बायोग्यास उत्पादन गरिरहेका छन्। यहाँका विद्यालयका विद्यार्थी कतै विसार प्रशोधन तथा कतै क्याण्डी, तरकारी र फलफूल उत्पादनमा जुटेका भेटिन्छन्। गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत काबासुती नगरपालिकाले सञ्चालन गरेको आविष्कार र उत्पादनको जग मेरो विद्यालय कार्यक्रमले विद्यालय शिक्षालाई कक्षा कोठाबाट उत्पादन र प्रयोगसँग जोड्ने प्रयास गरेको छ। नगरपालिकाभित्रका 23 विद्यालयमा सञ्चालन भएका परियोजनाले विद्यालयलाई पढाइ हुने ठाउँ मात्र नभई सिकाई, अनुसन्धान र उत्पादनको केन्द्र बनाउने प्रयास गरेको देखिन्छ। नगरपालिकाका स्रोत शिक्षक तीर्थराज कणेलका अनुसार काबासुतीका विद्यालयले कृषि, वातावरण, प्रविधि, नवीकरणीय ऊर्जा तथा उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेका छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कान्तिपुर दैनिक लेख्छ नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खाँड सहित 15 दोषी ठहर शीर्षकमा खबर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 दोषी ठहर भएका छन् मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो कसुर र भूमिकाका आधारमा उनीहरू विरूद्ध कृत्य ठगी संगठित अपराध र राज्य विरूद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ अदालतको टेकनारायण पाण्डे केशव दुलाल सानु भण्डारी सागर राई सन्देश शर्मा इन्द्रजित राई गोविन्द चौधरी आङटावा शेर्पा शमशेर मिया नरेन्द्र केसी हरिभक्त महर्जन निरञ्जन कुमार खरेल र बेचन झा दोषी ठहर भएका छन् अन्यमा त्यस्तै फरार प्रतिवादीमा अशोक पोखरेल धीरेन राई दिपा होमागाई निरज राई राजेश अर्याल मोहनराज राई विनिता साउदेन लिम्बू र सुनिल बुढाथोकी रहेका छन् त्यस्तै सफाई पाएकाहरूमा सन्दीप रायमाझी रामशरण केसी टङ्क कुमार गुरुङ प्रतीक थापा लक्ष्मी महर्जन र केशव तुलाधार तथा आशिष बुढाथोकीले सफाई पाएका छन्
3: राजसपाकी सचेतक क्रान्ति शिखा धितालले सोमबार फेसबुक मार्फत सुकुम्बासी व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन् पार्टीको वाचापत्र अनुसार सरकार अघि बढ्न नसकेको प्रति असन्तुष्टि जनाउँदै उनले भनिन् आज सड़कमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ धितालले सामाजिक सञ्जालबाटै गरेको सरकारको विरोधको रासोपाभित्र झाँगिँदै गएको आन्तरिक असन्तुष्टिलाई संकेत गरेको छ सचेतकले नै सरकारले सुकुम्बासी व्यवस्थापनमा कमजोरी गरेको भन्दै कडा टिप्पणी गरेपछि अन्य सांसदहरू समेत बिस्तारै सरकारको आलोचनामा उत्रिएका छन् 100 दिनको कार्य प्रगति सार्वजनिक नगर्दासम्म सरकारको बचाउमा लागेका रासोपाका नेताबाट पछिल्लो पटक कार्यशैलीप्रति खुलेरै असन्तुष्टि व्यक्त हुन थालेका छन् दितालले सुकुम्बासी व्यवस्थापन अत्यन्तै आवश्यक भए पनि रासोपाको वाचापत्र अनुसार नभएको भन्दै सरकारलाई प्रश्न गरेकी थिइन् सुकुम्बासी व्यवस्थापन आवश्यक थियो तर के हाम्रो वाचापत्र अनुसार भयो के अभिभावकीय राज्य यस्तै हुन्छ जुन संवेदनशीलता योजना र जिम्मेवारीका साथ यो कार्य अगाडि बढाइनु पर्थ्यो यसरी भएन यसले जम्मा जम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो उनले भनेकी छिन् रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा सरकार गठन भएको 100 दिन नागिसकेको छ यसको समीक्षा गर्दै सरकारले 87% सफल भएको दावी गरेको छ तर विपक्षी दलहरूले भने उपलब्धि विहीन भएको बताइरहेका छन् सांसदलाई सेन्सरशिप प्रधानमन्त्री र मन्त्रीहरूमाथि सत्ता पक्षकै सांसदहरूले प्रश्न गर्न थालेसँगै रासोपाले सांसदका अभिव्यक्तिमा सेन्सरशिप लगाउन थालेको छ रासोपाका सांसदहरूले बोल्नु अघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे अनिवार्य जानकारी गराउनु पर्ने नीति लिएको हो संसदीय दलका सचेतकद्वय क्रान्ति शिखा धिताल र प्रकाश चन्द्र परियारले म्यासेज पठाउँदै सांसदहरूलाई संसदमा बोल्नुभन्दा एक दिन अघि नै जानकारी पठाउन भनेका छन् बालेन विरूद्ध बोल्न थाले रासोपा सांसद शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो
2: संघीय संसदको दुवै सदनबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाबाट यसअघि असार 4 गते नै पारित भएको सो विधेयक राष्ट्रिय सभाले मंगलबार पारित गरेको हो। राष्ट्रिय सभाको मंगलबारको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकलाई पारित गरियो प्रस्ताव प्रस्तुत गर्नु भएकोमा सभाले बहुमतले सो विधेयक पारित गरेको हो। सत्तापक्षको प्रतिनिधित्व नरहे पनि माथिल्लो सभाको ठूलो सदन नेपाली कंग्रेस नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा विनियोजन विधेयक 2083 पारित भएको हो। नेकपा एमाले भने ध्वनि मत विभाजनमा प्रस्तावको विपक्षमा मतदान गर्यो। विनियोजन विधेयक 2083 दुवै सभाबाट पारित भए पनि बजेटमा आश्रित दुई विधेयक आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छैन।
3: नागरिक र व्यवसायका लागि राहत घोषणा शीर्षकमा आर्थिक अभियान खबर लेख्छ। आर्थिक तरलता लगानी योग्य पुँजी र ब्याजदर न्यून भए पनि कर्जाको माग बढ्न नसकेका बेला नेपाल राष्ट्र ब्याङ्कले 11% कर्जा विस्तारको लक्ष्य सहित आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। गवर्नर डाक्टर विश्वनाथ पौडेलले सरकारको उच्च आर्थिक वृद्धि लक्ष्यलाई सहयोग पुर्याउन र निजी क्षेत्रको मनोबल उच्च राख्न मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएका छन्। नीतिगत दर र मौद्रिक उपकरणलाई यथावत राखे पनि उनले मौद्रिक नीतिमा कर्जा विस्तारका लागि कर्जा सूचना केन्द्रको कालो सूची सम्बन्धी व्यवस्थामा सहुलियत दिनेदेखि दबावमा रहेका कर्जाहरू पुनरुत्थान गर्नेसम्मका कार्यक्रम ल्याउने घोषणा गरे। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत लिएको 7% आर्थिक वृद्धिको लक्ष्यलाई सघाउन केन्द्रीय ब्याङ्कले निजी क्षेत्रमा थप 6.50 खर्ब रूपियाँ कर्जा प्रवाह गर्ने प्रक्षेपण गरेको छ। लचिलो मौद्रिक नीतिको निरन्तरता नीतिगत दरहरू यथावत 11% कर्जा विस्तारको लक्ष्य चेक अनादरको कालो सूचीमा सहुलियत कर्जा पुनरुत्थान निर्देशिका ल्याउने ब्याङ्कहरूलाई विदेशी ऋण पत्रमा लगानीको अवसर यो खबरका केही मुख्य मुद्दाहरू थिए। कालो सूची र चेक बााउन्समा लचिलो नीति राष्ट्र ब्याङ्कले लगानी आर्थिक वर्षमा कर्जा विस्तारलाई प्रोत्साहन गर्न व्यक्तिगत जमानीबाट सृजना हुने असीमित दायित्व हटाउने घोषणा गरेको छ। ऋणीले ऋण नतिर्दा जमानीकर्ता समेत कालो सूचीमा पर्ने र यसबाट उद्योगी व्यवसायी र ब्याङ्कहरूको कर्जा प्रवाह समेत प्रभावित भएकाले यो व्यवस्थामा सहुलियत दिन लागि हो।
2: हिमालय टाइम्सले खबर लेखेको छ कंग्रेसेतर समूहको निष्कर्ष एकता नभए नयाँ पार्टी बनाउन ढिला नगरौं शीर्षकमा नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद निष्कर्षतर्फ उन्मुख हुँदै गएको छ। पार्टीको नियमित महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेका इतर समूहका नेताहरूले पार्टी एकता वा नयाँ पार्टी निर्माणको विषयमा अब धेरै पर्खेर बस्न नहुने स्पष्ट निष्कर्ष निकालेका छन्। मंगलबार काठमाडौँको छुन्देवीमा खोलिएको नयाँ बस पार्क कार्यालयमा बसेको बैठकमा सहभागी नेताहरूले अलमल नगरी तत्काल ठोस निर्णय लिन नेतृत्वलाई सुझाव दिएका हुन्। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मेनबहादुर विश्वकर्माले बैठकमा उठेका विषयवस्तुबारे विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो दिनको यो बैठकमा सबै नेताहरूले मुख्य रूपमा पार्टी एकताकै विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन्।
3: जलविद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अत्यन्त आवश्यक शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी एक दशकभित्र 30,000 मेगावट विद्युत उत्पादन गर्ने आफ्नो वाचापत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030 28,500 मेगावट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन् तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा जलविद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न सकेको छैन। सरकारी पिच्छेका नीतिगत परिवर्तनले लगानीकर्ता अपेक्षाकृत उत्साहित हुन सकेका छैनन्। विद्युत ऐन 2049 र नियमावली 2050 आएपछि नेपालमा निजी क्षेत्रलाई ऊर्जा लगानीका लागि ढोका खुलेको थियो। देशको कुल जडित विद्युत क्षमता 4100 मेगावट भन्दा माथि पुगेको छ। सरकारले नीतिगत सुधार गरेर एकद्वार प्रणाली लागू गरे जलविद्युत उत्पादनमा फड्को मार्ने निजी क्षेत्रको दावी छ। जलविद्युत आयोजना निर्माण गर्न 8 मन्त्रालय 24 विभाग 200 टेबलमा पुग्नुपर्ने बाध्यता रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगी बताउनुहुन्छ। कानूनी झन्झटले जलविद्युत आयोजनामा धेरै झन्झट छ। अध्यक्ष डाँगीले भन्नुभयो, सरकारले कानून सुधार गरेर एकद्वार प्रणाली लागू गर्नु आवश्यक छ। 10 वर्षभित्र 30,000 मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य, हाल कुल जडित विद्युत क्षमता 4100 मेगावट भन्दा बढी, निर्माणाधीन 187 आयोजना, क्षमता 5,792 मेगावट, विद्युतीय व्यवस्थापन चरणमा 134 आयोजना, क्षमता 2862 मेगावट, विभिन्न चरणमा 380 आयोजना, क्षमता 25,743 मेगावट, पीपीएका लागि आवेदित 261 आयोजना, क्षमता 16,114 मेगावट, निजीसँग अनुमति पत्र रहेका 915 आयोजना, क्षमता 34,377 मेगावट, वर्षायाममा 35 आयोजनाबाट 1,160 मेगावट विद्युत निर्यात, निर्यातमा निजी क्षेत्रका 29 आयोजनाबाट 841 मेगावट योगदान, वार्षिक 20 अर्ब रूपियाँ भन्दा बढीको विद्युतीय निर्यात गर्न सकिने अवस्था, 10 मेगावट भन्दा कम क्षमताका आयोजनाको पीपीए तत्काल गर्ने नीति, प्रसारण पूर्वाधार विस्तारका लागि आर्थिक वर्ष 2083-84 70 अर्ब बजेट, इपानको ऊर्जा क्षेत्र सुधारका लागि 50 बुँदे कार्ययोजना। यो खबरका केही मुख्य मुद्दाहरू थिए। जलविद्युतमा 13 खर्ब निजी लगानी, फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अन्त्य आवश्यक, शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।

कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।